देखिए अस समय प्रसन्न बनामा नै मारिएको दवा

गुरु पानी कई पर पुगी त्यागता त्याई रखिए फर्कन्छु म छिटै भनेर सँगमा राखेर साथी सभा एक्लै घोर गुफा बिचे खुरु खुरु पस्ता भए माधवा खेल्ने दिपमणिली शिशु ताई देख्नु भयो कृष्णले देखी एक नय व्यक्ति उच्च स्वरले चिच्याए त्यही दाइले देखे त्यो अनि

Unan sai bhai lai mari

भान्जे बाहुनलाई कुटे जस्तो होइन विराटको घरमा पाप गएको छैन बुद्धि नभएको यही भौटे डाँडे तेरा

नारायण कुलदेवता कि एक दिन को अवसर सानो सानो मैले जाने जस्तो चाहिँ सानो सानो टुकुरो यो त गोकुलमा जन्मिएको कृष्णको लीला भन्नु मन लागेकाले मैले उहाँहरूसित समय मागेर चाहिँ भन्न खोज्दैछु नारायण।

नारायण हो एक दिन गोकुर के भने यो व्यवहारमा के छ भने स्त्री पुरुषको बेटा नभइकन सृष्टि नहुने त्यस कारणले सृष्टिको लागि केटी माग्न जानै पर्ने त्यस कारणले वसुदेवले चाहिँ देवकी माग्न भनेको नारायण एकदम दाकिलो।

0: नारायण कुलदेवता की हुन्छ भनिकन पर्याप्त सारा त्यतिखेरको समयमा के थियो अब
1: नाम त ईश्वरको भागेशी भन्नाले हो नाम त ईश्वरको भागेशी भन्नु

0: Nina China Nangako, Yada China Bokako, Nina China Nangako, Yada China Bokako, Itama Laila Girata Surga Lukako.
1: अब अब इच्छा भनेको स्वर्ग लोक यहाँमा अरु केही छैन र
0: इच्छा त

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
1: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
4: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
5: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
4: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
5: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-21-24-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्णजीका असीम कृपाले सदाझैं यस वर्ष पनि वितक चर्चा तथा श्रीकृष्ण कथाको विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवालज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म, समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म, स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म, वितक चर्चा कथा 2 देखि अपरान्ह 3 बजेसम्म श्रीकृष्ण कथा, अपरान्ह 3 देखि 4 बजेसम्म भजन कीर्तन नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोला डाँडा रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783। पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भारा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2 बाबरे कुसावती दोलखा।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: होइन, के एकले गुनगुन गरिरहेको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भयो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यी सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
7: हजुर, हाम्रा सेवाहरू
5: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
6: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
5: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
8: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
9: पारे पनि किन दुखेको पक्छ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
8: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा, भाँडा व्यवसाय गरौं कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
9: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
8: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
9: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको

0: Na B. स्वदेश तथा विदेश का फाइव स्टार होटल रेस्टुरेंट र रिसोर्ट हरूमा 100% रोजगारी को सुवर्ण अवसर सिटी भिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम में भर्ना खुल्यो राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाण्डू को 50% सहयोग में मात्र 40 जना को लागी अब दोलाहा को चरीकोट बजार में रहेको होटल एम्ब्रोसिया में होटल तथा पर्यटन तालिम संचालन हुँदैछ सीट र समय एकदम सीमित छ आदि सम्पर्क गर्नुहोस् तालिम में दिइने विषयहरू स्पेशल कुक तालिम इंडियन चाइनीज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानीज सुशी तालिम वेटर र वेट्रेस हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखरा का फाइव स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने जापान दुबई यूरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूको लागि खानेर बस्नको व्यवस्था गरिएको छ तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 98410-1709 98410-1709 आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल
1: ख्याल राख्नुस् तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ
2: विचार गर्नुहोस् अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ
1: सम्झनाहोस् जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन रगत दूषित बन्न पुग्छ खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ
2: याद राख्नुहोस् जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन पीर परेर खाएको दुःख भुल्न खाएको शोक बिर्सन पिएको तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन् यसै कारण
1: होसियार हुनुहोस् जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ
2: सजग बन्नुहोस् कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ आफैलाई पनि त्याग्न सक्नुहुन्छ तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न
1: जिम्मेवारी बहन गर्नुहोस् शरीरमा लागेको रोगको उपचार गर्न तपाईसँग पैसा हुँदैन आफ्ना नानीहरूलाई पढाउन तपाईसँग खर्च हुँदैन औषधि खान पैसा हुँदैन तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ
2: त्यसैले आजैबाट सचेत बनौ जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ
1: कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन शारीरिक यातना त पाइरहेका छैनन् बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन् तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र रमेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील
0: दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण

0: लगायतलाई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
1: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
3: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौं।
2: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
3: भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरीशंकर 6 शंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
2: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851-17-63-67, 9863-31-28-10, दोलखा लाइन्स आँखा केन्द्र दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार, कार्यक्रम सुनौलो बिहानको पर्खाइमा बस्नु हुने तमाम आदरणीय श्रोता मित्रमा हार्दिक स्वागत छ। बिहान उदाय जस्तै मनभरि रहर अनि पाखुरीभरि जाँगर बोकेर बिहानीको स्वागत गरिरहनुभएका आदरणीय श्रोता मित्र के गर्दै हुनुहुन्छ? बिहानको नित्य कर्म सकिसक्नु भएको होला। जुन ठाउँमा हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामी हाम्रो अवस्था अनुसारका बिहानहरू गुजारिरहेका छौँ। यही विविधताको बिचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन, विभिन्न सन्देशमूलक सामग्री सहित सुनौलो बिहानीका रंगहरू भर्न तपाईँ सामु प्रत्येक बिहान आउने गरेका छौं। आज पनि हामी कार्यक्रममा पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा, प्राविधिक मित्र सुजन सँगै म विनिता पनि कार्यक्रमको साथमा उपस्थित भइसकेकी छु। गतिशीलता प्रकृतिको नियम नै हो, तसर्थ यो नियममा आउने प्रत्येक क्षण यसरी नै बगिरहने सत्यलाई अङ्गीकार गर्दै मानव जीवनले आफूलाई प्राप्त अवसर सदुपयोग गर्न जान्नुपर्छ। जीवन क्षण भङ्गुर हो, यो कुनै पनि बेला नष्ट हुन सक्छ। यसलाई सधैँ ध्यानमा राखी आफूले प्राप्त गरेको अवसर प्रयोग गर्न कदापि पछि पर्नुहुन्न। घुमिरहने हाम्रो जीवन चक्र कस्तो रहेको छ, आजको दिन कस्तो रहला, कस्तो रहनेछ, पण्डित बद्रीप्रसाद सापकोटाको मुखार बिन्दुबाट यो राशिफल अंश तपाईँलाई सुनाउँदैछौ।
1: आयु द्रोण कुमार कैसरी हुण कल्प भरी श्री मै दशरथ जी कैसरी रहोस प्रख्याति नै लोग भरी शत्रु राघव का समान छोस राजा नहोस कैसरी दौलतले परिपूर्ण होस पवन नै परेका घरी।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz म बद्रीप्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल भाद्र कृष्ण पक्ष सन् 2026 सेप्टेम्बर 3 तारिक भाद्र 18 गते बिहीबार सप्तमी तिथि दक्षिणायण वर्षा ऋतौ रौद्र नाम सम्बत सर कृतिका नक्षत्र लुम्बजोग मेष राशिका पूर्वमा राता चन्द्रमा छन्। सायद गर्दा झगडा भने आजका जोगिनी वायव्यमा छन्। सायद गर्दा पछाडि र बायाँ जोगिनी पहाडी। आजका दिन 31:33 छन्। उदय 5:44 अस्त 18:21 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ, गरेका काम सिद्ध हुन्छन्, इष्टमित्रहरूबाट केही साथ सहयोग पनि मिल्न सक्छ अनि आफूले होस विचार पुर्याएर काम गर्दै लैजानुस्, राम्रो सफल हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, गर्न थालेको काममा अवरोध नपरिकन सम्पन्न हुन सक्छ। समाजले गर्ने धार्मिक काममा पनि विशेष गरिकन त्यो काममा पनि सहभागी हुनुपर्ने त्यस्तो देखिएको छ। यात्रा गर्दाखेरिमा त्यो यात्राबाट त्यति साह्रो लाभ नहोला, आफूले सोच विचार पुर्याएर काम गर्दै लैजानुस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, आज ठूलो उपलब्धि गर्ने समय आएको छ र धार्मिक कार्यक्रमको वातावरण बन्ने समय पनि आएको देखिएको छ, राम्रो सोच विचार पुर्याएर गर्नुहोला। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ, गर्ने सानातिना काममा अलिकति केही अड्काउहरू केही बाधा अर्चनहरू देखा पर्न सक्छ, घरमा पाहुना पनि आउन सक्ने सम्भावना पनि देखिएको छ र अब तिनीहरूसँग आफूले केही कुराकानीहरू केही पनि गर्नुपर्नेछ, विश्वासको सहायता माग्नुपर्ने पनि देखिएको छ। सिंह राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँले गरेको काममा त्यति नराम्रो देखिँदैन, आफै सक्रिय भएर गर्नु, आय आर्जनमा राम्रो छ, त्यसले प्रगति बढाएर जाने देखिएको छ। कन्या राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँले राम्रो मानिसको संगत गर्नुहोस्, ठिक हुन्छ, समाजले मानेका मानिसले भने अनुसारले गरिकन काम गर्दै लानुहोस्, त्यो कामले लाभ दिन सक्दछ। तुला राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँलाई यात्रा गर्ने जोग परेको छ। राम्रो काम गर्नको लागि समाजमा कुनै कहिएका मानिसहरूको निर्देशन अनुसार धेरै काम गर्दै लैजानु सफल हुन्छ। वृश्चिक राशि भने मित्रहरूको आज तपाईँको समय राम्रो छ। समाजको सांस्कृतिक कार्यक्रममा लाग्नु पर्नेछ, सहभागी हुनुपर्नेछ। तपाईँले गरेका कामको उचित मूल्याङ्कन हुने समय आएको छ। राम्रो विचार पुर्याएर गर्नुहोस्। धनुराशि अनि मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँले आँटेको काम बन्नेछ। आज बोल्दाखेरिमा सोच विचार पुर्याएर मात्र बोल्नु होला। तपाईँको घर परिवारमा पनि रमाइलो वातावरण बन्ने सम्भावना देखिएको छ। मकर राशि भनी मित्रहरूको आज तपाईँको समय राम्रो छ। सांस्कृतिक कार्यक्रमतर्फ रुचि बढ्ने छ। आजका कामहरू बडो संयोगवशले मात्र सम्पन्न हुनेछन्। त्यसमा व्यापारबाट तपाईँलाई फाइदा हुने देखिएको छ। कुम्भ राशि भनी मित्रहरूको आज तपाईँको समय राम्रो छ। आफन्तको लागि खर्च गर्नुपर्नेछ। तपाईँको भाग्योदय हुनेछ। परिश्रमलाई महत्व दिएर काम गर्नु होला, राम्रो हुन्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। शुभ समाचार आउन सक्छ। सानो प्रयासले महत्वपूर्ण काम बन्नेछ। धैर्यतापूर्वकले काम गर्दै लैजानुस्, असाध्य राम्रो हुन्छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैलो सामुदायिक FM 92.7 MHz चरीपुर चरी ध्यान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिफल हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद साहबबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: आदरणीय श्रोताहरू, कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। भर्खरै तपाईँले सुनौलो बिहानीमा पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश श्रवण गरिसक्नु भएको छ। जीवन र जगत के हो, यो कसरी चलायमान भइरहेछ र बचाउन उत्प्रेरित भइरहेको छ, यसबारे प्रत्येक बिहानीले मानिसलाई नयाँ उत्साह दिइरहेको हुन्छ। जीवन किन र कसका लागि आएको हो, यसको अन्तिम गन्तव्य कहाँ छ, जड स्वरूप भनेको पञ्च तत्व शरीर कहाँ गएर अन्त्य हुन्छ, यस कुराको छानो गर्दै प्रत्येक बिहानीले मानिसलाई सचेत गराइरहेको हुन्छ। यस्तै सचेत गराउनको लागि अर्को राशिफल अनुसार लामा गुरु डुप्पा लामा प्रस्तुत गर्दै हुनुहुन्छ।

0: bode da da ge dam ge da korlo la na de ba korwes yan de de ne de da to a kun la de je de be se ko ba sin ge de shu ra ye da ge dal mo ra do so sa zo lo go da chi chi sho ba da je zo ye ra ku ju sa wan de ge wa jin je da ye ji sha ba ya jo che ro ngo so
1: la so fa fla ta si de le namaskar che ba do le du tro pa se ba dai go di sa tro anu sa lo var ga jo ka sa no ba si ba su ke ku su o ni ra la ma ta kri
0: आजादी ग्राम संवाद 2083 भदौ 9 18 गते बिहीबार सेप्टेम्बर 3 तारीख बुद्धिस्ट पात्र अनुसार आज तावा दिन बा निर्णी 22 गते बेडनीमा बुद्धिस्ट पात्र अनुसार आजको दिनको जोग यस प्रकार छ आज व्यापार नयाँ व्यापार सुरुवात गर्नु राम्रो छैन जुन गरिराखेको व्यापारलाई निरन्तर दिनुहोस् आज व्यापार सुरुवात गर्यो भने व्यापार फैलिँदैन व्यापार घाटा जान्छ एकदम आफूले सोचेको कुराहरू नराम्रो हुन्छ त्यस कारणले अब हामीले कुनै पनि त्यस्तो गर्छु यहाँ त्यहाँ हामी व्यापारबाट एकदम नाफा खान्छु भन्ने कुरा चाहिँ सम्झियो भने पनि एकदम उल्टो छ छेवर गरी केस गर्ने दिन राम्रो छ र आजको ठेजेवर पनि राम्रै देखिन्छ आजको जोगिनी बाइपे परेको छ यसलाई पछाडि पार्नुहोस् सायद गर्दा र आज नाकको प्रार्थना गर्नु मिल्ने दिन छ नाकको जोग परेको छ नाकको जोग नाकको तिथि कति बजेसम्म भने दिनको 3 बजेसम्म प्रार्थना गर्न सकिन्छ र आज अग्नि देवताहरू जुरेको छ र साङ्गे साई निङ्बो भगवानको तिथि परेको छ र यसलाई तपाईँहरूले फलो गरेर चाहिँ मन्त्र जप्यो भने अत्यन्त राम्रो हुनेछ लो वर्ग तालो घोडा वर्गको मित्रलाई आज राम्रो यहाँले गरिराख्नु भयो कामहरू सफलता प्राप्त भएर जाने देखेको छ लुक्लो भेडा वर्गको मित्रलाई आज सिसा केही चोट पटक लाउन सक्ने सवारी साधन चढ्दा चलाउँदा होसियर गर्नुहोस् अफिसमा जाँदा होसियर गर्नुहोस् खानपिनमा ख्याल राख्नुहोस् केही बोल्दाखेरि पनि विचार पुर्याउनुहोस् आज अलिकति तपाईँको कालो दिन समय कालो भएकोले जति राम्रो गर्छु भने त्यति नराम्रो हुन पनि सक्छ त यो सबैलाई होइन तर किनकि कुनै न कुनै नक्षत्रहरू 28 नक्षत्र भेटेको छ भने चाहिँ त्यसलाई चाहिँ अनिवार्य हो र यहाँ तपाईँले भन्नुहोला कि त्यहाँ राशिफलमा मेरो दिन नराम्रो भन्थ्यो खास मेरो दिन चाहिँ राम्रै भयो भनेर त भन्नुहोला तर कुनै न कुनैलाई चाहिँ यो 28 नक्षत्र हुन्छ तपाईँको त्यसले त्यो एउटा नक्षत्रले छुयो भने पनि उसलाई चाहिँ यो बाधा परि नै हाल्छ त्यस कारणले विचार गर्नुहोला राम्रो हुन्छ टेलो बाँदर वर्गको मित्रलाई आज धर्मको तिथि धर्म गरी पुण्य कमाउनु पर्ने आयु बढाउनु पर्ने राम्रो छ एकदम तपाईँको जोस र जाँगर पनि बढ्ने र बढाउनु पर्ने अगाडि बढ्नुहोस् राम्रो हुनेछ झ्यालो चरा वर्गको मित्रलाई आज धर्मको तिथि धर्म गरी पुण्य प्राप्त धर्म गर्नुहोस् आयु बढाउनुहोस् कुनै पनि पापबाट मुक्त हुनुहोस् रोगबाट मुक्त हुनुहोस् गरीबबाट मुक्त हुनुहोस् जब जब मुक्त हुन्छ तब तपाईँ धर्मले मात्रै हुन्छ तपाईँ कुनै पापले र तपाईँले कमाएको पैसाले तपाईँको त्यो कुनै पनि मुक्त हुनेवाला छैन तपाईँसँग जब धर्म छ तपाईँसँग जुन साथी छ नि साथी चाहिँ के त तपाईँसँग जति पनि साथी छ कर्म केले धर्मले बनाउनु पर्छ तपाईँको नजिकको साथीले केही गर्दैन आफ्नो साथी भनेको चाहिँ कर्म हो तपाईँको कसैले केही गर्न सक्ने कर्म हो अनि मेरो साथी त फलाना हो भयो त्यो हो यो हो भन्यो भने त्यो साथीले तपाईँले त जेल हाल्ने नेल हाल्ने अहिले कुट्ने अहिले पिट्ने अहिले शत्रु बन्ने त्यस्तो खालको साथी हो आफ्नो जुन मुख्य साथी चाहिँ कर्म कर्म केले भन्छ धर्मले भन्छ हो धर्म गर्नु होला राम्रो हुनेछ खिलो कुकुर वर्गको मित्रलाई आज सिसा टाढो यात्रा आर्थिक कारोबार व्यापार व्यवसाय वर्जित छ तपाईँले केही ठुलो लिन दिन र ठुलो काम आँट्नु त्यो पनि त्यति राम्रो दिन छैन फाक्लो बन्दर वर्गको मित्रलाई आज राम्रै छ यहाँले कुनै त्यस्तो अप्ठ्यारो विघ्न बाधाहरू भोग्नु नपर्ने तपाईँको दिनले बताएको छ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरीयाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन
2: श्रोताबिन भर्खरै तपाईँले लामा र सिफल सुनिसक्नु भएको छ जन्म पछि मृत्यु सत्य छ एक दिन मानिसले यो भौतिक शरीर र संसार छोड्ने गर्छ धनी गरिब उचले ठुलो सानो यसमा भेद रहँदैन आज एक दिन भोलि एक दिन गर्दै हामीले प्रत्येक बिहानी यसरी गुजारिरहेका छौँ अब भने दुलखा र दुलखा साथका आदरणीय ज्येष्ठ जनहरूले गाउनु भएको लोक भजन तपाईँलाई सुनाउँदै आएका छौँ आज पनि हामी लोक भजन सुनाउने तयारी गर्दैछौँ आदरणीय श्रोता मित्र आज हामीले दिवंगत भइसक्नु भएका ज्येष्ठ जनहरूले वाचन गरेका श्लोकलाई पनि तपाईँ सामु राख्दैछौ दिवंगत आत्माको जे शान्तिको कामना छ हामीले उहाँको आवाजमा सजिएको यो लोक भजन राख्दैछौँ वैतेश्वर निवासी स्वर्गीय तेज बहादुर अधिकारीको आवाजमा सजिएको यो श्लोक तपाईँलाई छोड्दैछु
3: छोरी भइकन जन्म बोनरमा ब्राह्मण कुलैमा गई संक्षेपले गरे दुःख भन्छु मैले साह्रै दुखिया भई सात सालकी मथि विवाह गरिदिए बुढो कुरुपिकन तेरै बर्खमा पति मरि गए रुन्छु म सब दिन दिन बुढाकासँगमा विवाह गरिदिँदा राडो भयो सबु जगत नारीको पनि धर्म नष्ट हुनको पालको शरीर हो जग एकै गुण पुरुषमा छ तर पनि हुन्छन् ती पागल शरी आठै गुण भई नारीहरू सबमा रोक्नु कसरी गरी जसमा त कारण भन्छु आज मैले झोडा मिलाइकन छोरी लाइदिनु ढुँडेर परवेश पर्दैन हेर्नु धन
2: श्रोताबिन भर्खरै तपाईँले दोलखा वैतेश्वर निवासी आदरणीय ज्येष्ठजन स्वर्गीय तेज बहादुर अधिकारीले गाउनु भएको यो निकै मिठो तालजयी श्लोक तपाईँले सुनिसक्नु भएको छ फेरि पनि म ज्येष्ठजनको दिवंगत आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु श्रोताबिन कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ सुनौलो बिहानीमा हामीले लोक भजनहरू तपाईँ सामु सम्प्रेषण गरिरहेका छौं स्वर्गीय गंगामाया बुढाथोकी जो देवेश्वर नगरपालिका वडा नम्बर 5 कात्तिके निवासी हुनुहुन्थ्यो स्वर्गीय गंगामाया बुढाथोकीको स्वरमा रहेको यो पुरानो श्लोक पनि तपाईँलाई सुनाउन चाहन्छु।

फिर हुआ। गंगा माया बुढ़ा सखी का आवाज में सजी को निके मीठो लोकप्रिय श्लोक सुन्न भाई। वहां आज यह धरती में हुनुन्न, वहां को आवाज हामी सँगै छ, वहां को आत्मा को चिर शांति को कामना करूं। श्रोता, हाम्रो प्यारो जन्मभूमि, हाम्रो प्यारो संस्कृति, हाम्रो भूगोल, यहाँका कला साहित्य संस्कृति नै हाम्रो जीवन हो। मानिस र माटोको अतीत सम्बन्ध र नाता नै देश शक्ति हो। आफू जन्मिएको माटो सबैलाई प्यारो लाग्छ, आफ्नो संस्कार र संस्कृति सबैका लागि प्रिय हुन्छ। देशको मायालाई नै देशभक्ति, देश प्रेम वा राष्ट्र प्रेम भन्ने गरिन्छ। मानिस जुन समाजमा हुर्कन्छ, बढ्छ, बाँच्छ, त्यही समाजको संस्कृति उसँगै हुर्कदै आउँछ, धनी आउँछ, मौलाउँदै आउँछ। यस्तै यस्तै संस्कार र संस्कृति हुर्काउँदै बढाउँदै संरक्षण गर्दै ल्याउनु हुने हाम्रा ज्येष्ठजनहरूले सँगसँगै गलाहरूलाई पनि सँगसँगै बोकेर आए। यस्तै कला र गलाले भरिएका दोलखा सुन्थानो निवासी भगवती शिवाकोटी र उहाँकै बहिनी दोलखा मेलु पौवटी निवासी लक्ष्मी विमलीको आवाजमा रहेको यो निकै मिठो श्लोक तपाईँ सामु सम्प्रेषण गर्दैछु।

Sabu Paramanta

0: सब को तंत्र रमंत्र जंत्र जति हो मेरे सब हाथमा रोज रोज खुआउन पर्छ कर्म अनुसार सालमा कतै पातमा।
1: श्रोताबिन यो आवाज थियो दोलखा सिंहानी निवासी भगवती शिवाकोटी र पावती निवासी लक्ष्मी विमल जो नाताले दिदी बहिनी हुनुहुन्छ। जन्मसँगै आफ्नो परिवारबाट आफ्ना पिताबाट पाएको ज्ञान सिप र कलालाई आजसम्म हुर्काउँदै जानुभयो। त्यही कलालाई हामीले सम्प्रेषण गर्नुभएको थियो। हामीले जस्ताको तस्तै कार्यक्रम मार्फत सम्प्रेषण गर्यौं। जन्मभूमिसँग हाम्रो सम्पूर्ण दुःख सुख गाँसिएको हुन्छ, कलासँग हाम्रो जीवन गाँसिएको हुन्छ, पीड़ा गाँसिएको हुन्छ, भावना गाँसिएको हुन्छ। यसै भावना र पीड़ा राजा हरिश्चन्द्रको कथासँग जोडेर दुई आमाहरूले गाउनु भएको थियो। यस संसारमा दुःख पनि छ, सुख पनि छ, राम्रो पनि छ, नराम्रो पनि छ, माया पनि छ, घृणा पनि छ। यी समयको संगम नै जीवन हो। त्यसैले त हामी आफ्नो कला संस्कृति र सम्पदालाई माया गर्छौं, हुर्काउँछौं, बढाउँछौं। भजन प्रवीणको नामले चिनिने हाम्रा आदरणीय ज्येष्ठजन सबैका प्रिय पात्र दोलखा भीमेश्वर नगरपालिका जिलो फसिलो निवासी ज्येष्ठजन कृष्ण प्रसाद सोनागाईको आवाजमा सजिएको यो श्लोक तपाईँका लागि
0: उनीहरूको बयान म गराछु यसमा सहाय गरौँमा घर हो चौला गाई छाडा हो बाजे दिन गङ्गाधर दाजु दिन दिन जाउँदै दाजु बिरु धाम पिताजु धनेश्वर दाजुहरूको भाइ कान्छो पनि हो नौ किन पर्साद हो सिलोकमा काहीँ हाजिन म त साखे धेरै कुरा के आछ बालमा यदि सोद्धा छौ पनि भने दिनवाला हौदार हुँ संक्षेपले गरियो बताए मैले धेरै कुरा के सिलो भन्न भनेर यस्तारे सयो आइयो मैले प्रचार गरिदिए मैले बताउँ धेर कहाँ

0: Kindergarten war Raikaera.
1: उहाँ हुनुहुन्थ्यो सज्जन प्रवीण आदरणीय ज्येष्ठजन कृष्ण प्रसाद चौधरी. उहाँ यति बेला बुढ्यौली अवस्थामा हुनुहुन्छ, अस्वस्थ हुनुहुन्छ. शीघ्र स्वास्थ्य लाभको कामना गरौं, दीर्घ जीवनको कामना गरौं, सुख शान्ति र समृद्धिको कामना गरौं. आदरणीय ज्येष्ठजनहरूका मिठा मिठा भजन श्लोकहरू सुनाउँदा सुनाउँदै निर्धारित समय सकिएको

0: बजारमा महालक्ष्मी विकास बैंकको पछाडि पटी रहेको क्लासिक लेडीज टेलर छँदै छ नि। त्यहाँ लेडीजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडीज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98 60 29 43 26 98 60 29 43 26।
0: क्लासिक लेडीज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
0: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रियो त, खोइ कामै गरिराखेको छैन भनेको। बनाइन ठाउने कता हो यता, थाहा छैन तिमीलाई? केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 98 66 66 67 68 र 98 5 10 89 6 77। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बिहानको 7 बजेको छ।

नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पछि अहिलेसम्म 11,993 जनाको उद्धार, हजारौं नागरिक बेपत्ता। देश र विदेशबाट संकलित विभिन्न प्रकारका राहत सामग्री काठमाडौँमा थुप्रिए, पीड़ितसम्म अझै पुग्न सकेनन्।

0: पहिलो माटोले थुनिएका सुरुङमा फँसेका मानिसहरूको उद्धार गर्ने विशेषज्ञ विश्व भनाई नभएको प्रधानमन्त्री बालेन्द्र शाहको दावी गलत भएको विज्ञहरूको भनाई र दोलखाको कालिचो गाउँपालिका नम्बर एकका 15 जना कृषकलाई बेमौसमी तरकारी खेतीको लागि प्लास्टिक टनेल सहित कृषि सामग्री वितरण।
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरिकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
0: अब समाचार विस्तारमा। प्रधानमन्त्री भाँडीसँग झिलो माटोले थुनिएका सुरुङमा फँसेका मानिसहरूको उद्धार गर्ने विशेषज्ञता विश्व भनाई नभएको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको दावी गलत रहेको विज्ञहरूले बताउनु भएको छ। प्रतिनिधि सभामा हिजो बोल्नुहुँदै प्रधानमन्त्रीले सुरुङ उद्धारको विशेषज्ञताबारे टिप्पणी गर्नुभएको थियो, जसबारे विज्ञहरूले चासो राख्नु भएको हो। हिजो जल जमेको सुरुङबाट उद्धार गर्ने काममा समय लाग्ने खालको भए पनि विश्वका अन्य मुलुकसँग विशेषज्ञता नै नभएको भन्नु गलत हुने बताएका छन्। यसअघि भारत, चीन, पेरू, चिली लगायतका मुलुकमा जटिल किसिमले सुरुङमा फँसेका मानिसहरूको उद्धार भएको र ती देशहरूमा विशेषज्ञता र यसका लागि चाहिने आधुनिक प्रविधि भएको विज्ञहरूको भनाइ रहेको छ। यो टनेल सुरुङमा आएको विपत्ति विशेष किसिमको छ। विश्वभरि पाइने एक्सपर्टहरू चाहिँ टनेलमा आउने पहिरोलाई पन्छाएर उद्धार गर्ने खालका हुन्। यस्तो एक्सपर्टेज चाहिँ विश्वभरि नै छन् छ, तर यो चाहिँ फरक किसिमको हो। किन हो भने यो भन्दा पहिले थुनिएको टनेल होइन, यो बाढी भित्र पसेर सँगसँगै हिलो माटोहरूले पूरै थुनिएका टनेलहरू हुन्, प्रधानमन्त्री शाहले भन्नुभएको थियो। भदौ 10 गते रोसुवाको भोटेको सीमाको विनाशकारी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएको छ। विपदको यो घड़ीमा पीड़ित परिवारलाई अहिले देश विदेशबाट सहयोग गर्ने मनकारीहरू दिन प्रतिदिन बढ़िरहेका छन्। देशमा पीड़ा परेको बेला सबैले सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ यति बेला सबैले सहयोगको हात बढ़ाइरहेका छन्। देश विदेशबाट सहयोग गर्नेहरू लामबद्ध हुने क्रममा मधेस प्रदेश सरकार, मधेसका स्थानीय तह, शिक्षक, चिकित्सक, उद्योग व्यवसायीसँगै सर्वसाधारण समेत भएका छन्। मधेस प्रदेश सरकारले करिब 2.5 करोड़ रूपियाँको बराबर सामग्री पठाएको बताइएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 11,993 जनाको उद्धार गरिएको छ। 4,216 जना अझै सम्पर्कविहीन हुनुहुन्छ। बाढ़ीपछि राहत तथा उद्धार कार्यमा सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका गरी 21,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी किनारमा बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि हालसम्म 1,204 जनाको ज्यान गएको छ र सुवामा 115, नुवाकोटमा 155, धादिङमा 60, गोर्खामा 69, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 202, तनहुँमा 38, चितवनमा 384 जनाको सफेला परेको प्राधिकरणले जनाएको छ। दुर्गम तथा सड़क सम्पर्क विच्छेद भएका ठाउँमा हवाई माध्यमद्वारा उद्धार तथा राहत सामग्री पुर्याउने काम भइरहेको सरकारले जनाएको छ। नेपाल आयल निगमले व्यावसायिक प्रयोजनको लागि ग्यास बिक्री वितरणको तत्कालका लागि रोक लगाउँदै घरैसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णभेर खण्ड त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ

कसरी आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ। नियमन र ग्यास विक्रेता महासंघको टोली बीच हिजो बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्था गर्नुपर्नेछ। बजारमा कृत्रिम अभाव वा कालोबजारी हुन नदिन उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास भइरहेको बताइएको छ।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843 5859 69 र 9841 17 55 10। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2 बाबरे, कुसावती, दोलखा।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
0: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता, थाहा छैन तिमीलाई? केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
5: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको कालिङचोक दर्शन लिमिटेडले विपद प्रभावितको राहत तथा उद्धारको लागि प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा 11,11,111 रूपियाँ सहयोग गरेको छ। उक्त रकम बराबरको चेक अर्थ मन्त्रालय हस्तान्तरण गरिएको कम्पनीका म्यानेजिङ डाइरेक्टर अशोक शिवकोटीले जानकारी दिनुभयो। विभिन्न प्राकृतिक विपदका समयमा कम्पनीले यसअघि पनि सरकार, सामाजिक संस्था तथा प्रत्यक्ष रूपमा प्रभावित नागरिकलाई सहयोग गर्दै आएको छ। दोलखाको कालिङचो गाउँपालिका नम्बर 1 15 कृषकलाई बेमौसमी तरकारी खेतीको लागि प्लास्टिक टनेल सहित कृषि सामग्री वितरण गरिएको छ। नेपाल सहायता फाउण्डेशनको आर्थिक सहयोग तथा कालिङचो गाउँपालिका एकीकृत सामुदायिक विकास केन्द्रको आयोजनामा संचालित नेपाल हरित क्रिया कार्यक्रम अन्तर्गत कृषकलाई उक्त सामग्री वितरण गरिएको हो। दोलखा कारागारमा रहेका 147 जना कैदी बन्दीले रसुवा बाढ़ी पहिरो पीड़ितका लागि 25,510 रूपियाँ सहयोग गरेका छन्। बाढ़ी पहिरोबाट प्रभावित नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले कैदी बन्दीले आफ्नो तर्फबाट रकम संकलन गरी सहयोग गरेका हुन्। विपदका बेला पीड़ित नागरिकलाई सहयोग गर्ने उद्देश्यले कैदी बन्दीले जुटाएको उक्त रकम राहतका लागि प्रदान गरिएको जिल्ला कारागार दोलखाले जनाएको छ। चीन सरकारले नेपाल चीन उत्तर नाका तातोपानी पारीको झाङमु बन्दरग्राह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलाबहादुर पाण्डेलाई इमेल मार्फत झाङमु बन्दरग्राह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गराएको थियो। पाण्डेको अनुसार चीनी अधिकारीहरूले केही समयका लागि बन्दरग्राह बन्द गरेको र कहिले खुल्छ भन्ने बारेमा अर्को इमेलमा जानकारी गराइने उल्लेख गरिएको बताउनुभयो। भदौ 10 गते बटेकोशीमा आएको बाढ़ हिपछि रामेछापका 44 जना सम्पर्कविहीन हुनु भएको छ। सम्पर्कविहीन मध्ये हालसम्म 35 जना भने सकुशल परिवारको सम्पर्कमा आइसक्नु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले हालसम्म सम्पर्कमा आएका 35 जनाको नाम सार्वजनिक गरेको छ। कुनै परिवारका सदस्य सम्पर्कविहीन अवस्थामा रहेको भए शीघ्र जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ। रसुवा र नुवाकोट जिल्लामा हालै गएको विनाशकारी बाढ़ी तथा पहिरोमा परे ज्यान गुमाउनेहरूप्रति शोक व्यक्त गर्दै एसओएसएन हर्मन माइनर विद्यालय काभ्रेले विशेष श्रद्धांजली सभा आयोजना गर्दै रकम हस्तान्तरण गरेको छ। घरबार विहीन प्रभावित बनेका पीड़ितको राहत तथा पुनर्स्थापनाको लागि विद्यालयमा क्रियाशील जुनियर रेडक्रस सर्कलको विशेष पहलमा राहतको संकलन अभियान सञ्चालन गरिएको थियो। अभियान मार्फत संकलित 26,520 नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाका प्रतिनिधिलाई हस्तान्तरण गरिएको हो। सिन्धुलीको सुनकोशी गाउँपालिकाको मूलकोट क्षेत्रमा 2 वर्ष अघि सुनकोशी नदीमा आएको विनाशकारी बाढ़ीले नदी आसपासको बस्ती र संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढ़ीले पुर्याएको क्षतिबाट नदी किनार तथा बगर क्षेत्रमा बसोबास गर्ने संरचना निर्माणको जोखिम स्पष्ट भइसके पनि त्यस यता भइरहेका गतिविधिले स्थानीय सरकारवालाको चिन्ता झन बढ़ाएको छ। बाढ़ीबाट गम्भीर रूपमा प्रभावित भएकै क्षेत्रमा अहिले नदीतर्फ संरचना विस्तार गर्ने काम अघि बढ़िरहेको छ। सिन्धुपाल्चोकको 12 विषय नगरपालिकाले भोटेपोसी बाढ़ हिफेडको लागि जनहित 1,15,000 राहत दिने भएको छ। 12 विषयमा स्थायी घर भएका नागरिकको परिवारलाई उक्त राहत प्रदान गरिएको हो। बाढ़ीबाट यस नगरपालिकाका 61 जना नागरिक प्रभावित भएका छन्। ती मध्ये 1 जनाको शव फेला परेको छ भने 60 जना बेपत्ता हुनुहुन्छ। नगरपालिकाले उक्त राहत विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउन लागेको हो। अब आजको मौसम सम्बन्धी जानकारी। अहिले कर्णाली प्रदेश लगायत लुम्बिनी र गण्डकी प्रदेशका तराईका भूभागमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार कैराती देशका विभिन्न ठाउँमा मध्यदेखि केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा 65.6 मिलिमिटर वर्षा भएको छ। गैराती रसुवा पर्वत स्याङ्जा कास्की दोलखा सोङखुवा सभा सुरुखुम्बुमा मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सुदूरपश्चिम मधेस र कोशी प्रदेशका तराईका भूभागमा तुलनात्मक रूपमा कम वर्षा भएको छ। महाशाखाको अनुसार आज कोशी बागमती गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 11,993 जनाको उद्धार। हजारौं नागरिक बेपत्ता। देश र विदेशबाट संकलित विभिन्न प्रकारका राहत सामग्रीले काठमाडौँका गोदाम भरिभरौ। पीड़ितसम्म अझै राहत पुग्न सकेन। बाढ़ीसँगै हिलो माटोले थुनिएका सुरुङमा फँसेका मानिसको उद्धार गर्ने विशेषज्ञता विश्वभर नै नभएको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको दावी गलत रहेको विज्ञहरूको भनाई। र दोलखाको कालिम्चो गाउँपालिका नम्बर 1 15 जना कृषकलाई बेमौसमी तरकारी खेतीका लागि प्लास्टिक टर्मिल सहित कृषि सामग्री वितरण। सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ।
1: हजुर।

0: हरेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
1: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
2: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौं।
0: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार, सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
2: भदौ 29 गते सोमबार गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार चंखु स्वास्थ्य चौकी गौरीशंकर 6 चंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
0: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851-17-63-67, 9863-31-28-10, दोलखा लाइन्स आँखा केन्द्र दोलखा।
3: ए माइला गुरुजी।
4: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
3: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
4: चुप।
5: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्, सवारी चालक शिव विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
2: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110।

0: 98 44 065 66 98 18 37 15 33
1: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ। सुखी र निरोगी हौं।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165 98510-66165।
3: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: बनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510-68595 र 049-421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510-68590।
6: नालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान। हत्तेरिका फस्यो यार, फेरि
7: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
6: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
8: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
6: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो।
9: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
8: हाम्रा सेवा तथा सुविधाहरू।
6: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टिकुला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टिकुला चरीकोट दोलखा।
0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा

0: 8066
1: एस गोविन्द फोटो स्टूडियो कम्प्यूटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाण्डुको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आदि सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूको लागि खाने र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410-1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
0: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार दैनिक प्रभात कालीन समाचार मूलक कार्यक्रम आजको भत्र पत्रिका दोलखा दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आज राख्दा राष्ट्रिय दैनिक अखबारले छापेका विभिन्न समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासको समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2082 साल भदौ महिना 18 गते बिहिबार आज प्रकाशित पत्र पत्रिकाले राहत सामग्रीको काठमाडौँमा थुप्रो भुटेपछि बाढ़ीमा झण्डै 12,000 जनाको उद्धार, 4,000 भन्दा धेरै सम्पर्कविहीन घरयासी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने, सम्पर्कविहीन परिवार र परिवारको न चुलो बल्छ न आँखा उभाउँछ, भुटेपछि सहित हिम बाढ़ी किसानका गुमी हजारौं पशु चौपाए लगायतका समाचारलाई विशेष

प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। सम्पर्कविहीन परिवार न चुलो बल्छ न आँखा उभाउँछ। बर्दिया तीन गौरी डाँडाकी सरिता विष्टका हातमा मोबाइल छुटेको छैन। छिनछिनमा उहाँ मोबाइलमा हात डुलाइरहनुहुन्छ। एक साता बित्यो, घरमा चुलो बलेको छैन, डकरमा कसैका आँखा उभाएका छन्। अपर तिर्सुली एक जलविद्युत आयोजनामा कार्यरत छोरा सौभाग्य विष्ट भोटेपछि बाढ़ीका कारण सम्पर्कविहीन हुनुभएको छ। बाबुले मामु ठिकै छु भनेर फोन गरिहाल्छ नि कि भन्ने लाग्छ। एकछिन यो मोबाइल छाडेकै छैन, सरिता भन्नुहुन्छ, अहिले सौभाग्य बाहेक कुनै कुरा सम्झन सकिँदैन। यही भदौ दस गते नै पनि बिहान छोरासँग कुरा भएको सम्झदै सरिता भन्नुहुन्छ, बाढ़ीको खबर आउन थालेपछि सम्पर्क गर्न चाह्यौं। त्यो दिन बिहान 9 बजेपछि बाबुसँग सम्पर्क हुन सकेको छैन। सौभाग्यको खोजीमा बुबा ध्रुवा विष्ट र माओली घरका आफन्त यति बेला रसुवा पुग्नु भएको सरिताले बताउनु भयो। एकचोटि त भरिदियोस् न मामु, म फसेको थिएँ अब निस्के, उहाँ भन्नुहुन्छ। सौभाग्यको वचन सुन्ने अभिलाषाले एकछिन मोबाइल छाडेकी छैनन्। सामान्य आर्थिक अवस्थाको विष्टको परिवारको मेकानिकल इन्जिनियर रहेका छोरा सौभाग्यकै आर्जनको भरमा चलेको थियो। यसै गरी बर्दिया 9 पशुपति नगरको गुम स्टार टोलका खिलबहादुर राणा बगरको परिवारको पनि अहिले घरको चुरो नबलेको एक साता डाक्यो। अपर त्रिशुली एक जलविद्युत आयोजनामा कार्यरत छोरा जोया राणासँग भदौ 10 गते बिहान 9 बजेतिर सम्पर्क हुन नसकेपछि यो परिवार सन्नाट छाएको छ। सन्तानको नाउँमा 3 छोरी छन्। अहिले लेखपढ भएकी हुँदा जोयाकै घरमा परिवार चलेको छ। पिता खेलबहादुरले भन्नुभयो, भोटेपछि बाढ़ी यता रसुवा नुवाकोटमा सम्पर्कमा आएका 18 जनालाई जिल्ला प्रशासन कार्यालयले सुरक्षित तरवारले परिवारको सम्पर्कमा पठाएको छ। तर हजारौं नागरिक अझै सम्पर्कविहीन छन्। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। राहत सामग्रीको काठमाण्डुमा थुप्रो देश र विदेशबाट संकलित विभिन्न प्रकारका राहत सामग्रीले काठमाण्डुको गोदाम परिवराउँछन्। तर जसका लागि राहत संकलन भएको हो उनीहरूलाई व्यवस्थित ढंगले वितरण नभएपछि बाढ़ीबाट अति प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा काठमाण्डुबाट राहत नपुगेको गुनासो बढ़िरहेको छ। बाढ़ संकलित राहत सामग्री काठमाण्डुका जिल्ला प्रशासन कार्यालय बसुन्धारा स्थित राधा स्वामीको सत्संग व्यास भवन र सामाखुसी स्थित नेपाल प्रहरी विपद प्रतिकारी तथा तालिम केन्द्रमा राखिएको छ। काठमाण्डु प्रशासनको जेएनजी आन्दोलनमा ध्वस्त पुरानो भवनको भैतालाको प्यासेज भरि दाल चामल चाउचाउ तेल नुन मिनर वाटरदेखि सिरक डस्ना लत्ताकपड़ा समेत साङ लागेर राखिएको छ। यहाँ सीमित सामान मात्र अट्ने भएकाले अझ धेरै सामान तोकिएका अन्य स्थानमा राखिएको काठमाण्डुका सिडो ईश्वर राज पौडेलले बताउनुभयो। यसबाहेक स्वास्थ्य सम्बन्धी राहतका सामग्री टेकस्थित स्वास्थ्य सेवा विभाग मा र विदेशबाट आएका केही राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वनसारमा राखिएको छ। सबैभन्दा धेरै राहत काठमाण्डुमै संकलन भएको छ। हामीले वितरण र संकलन एकदर प्रणालीबाट गरेका छौं। सोही अनुसार अहिले जिल्ला प्रशासन कार्यालयको पुरानो भवन वसुन्धारा स्थित राधा स्वामी सत्संगको भवन र सामाखुसी स्थित नेपाल प्रहरीको विपद तालिम केन्द्रमा राखेका छौं। काठमाण्डुको सिडु पौडेलले भन्नुभयो, सबैभन्दा बढ़ी राहत प्रहरी तालिम केन्द्रमै छ किनभने त्यहाँ धेरै राख्न सकिने ठूलो ठाउँ छ। राहत आउने क्रम पनि बढ़दो छ। उहाँले भन्नुभयो, यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। भोटेकोसीको हिमबाड़ी किसानका गुमी हजारौं पशु चौपाए। यही भदौ 10 गते बिहान भोटेकोसीको पानी अस्वाभाविक रूपमा उर्लिन थालेपछि रसुवा नुवाकोट चितवन र दादिङ स्थित नदी किनारका बासिन्दाले सामान्य बाढ़ी ठानेका थिए। तर केही घण्टामै त्यो पानीले घर गोठ खेतबारी सड़क पुल र मानिसका सपना समेत बगाएको थियो। बाढ़ीको प्रत्यक्ष प्रभावमा परेका हजारौं परिवार मध्ये धेरैको लागि सबैभन्दा ठूलो पीड़ा घर भत्किनु मात्र थिएन, बरू वर्षौंको मेहनतले हुर्काएका पशु चौपाए कुमाउनु थियो। केही भाग्यले ज्यान जोगाए पनि आफूले सन्तान सरह माया गरेर पालेका पशुहरू गुमाउनु पर्यो। सरकारी निकायले पहिलो चरणमा मानवीय उद्धारलाई उच्च प्राथमिकता दिए पनि पशुधन र किसानले भोगेको आर्थिक क्षतिमा उत्तिकै ध्यान दिए
दिएको कृषि तथा वन पर्यावरण मन्त्रालयले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि विभाग पशु सेवा विभागलाई तत्कालै कृषि पशुमा उतार सहयोग गर्दै तथ्याङ्क संकलन गर्न निर्देशन दिनुभएको थियो। त्यसबाट प्रारम्भिक तथ्याङ्क र क्षतिको विवरण सार्वजनिक भएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार उत्तर गया, गोसाईगुण्डा, बेनीघाट, टेसुली, देवीघाट आसपासको क्षेत्रमा बाढ़ीले गोठभित्र बाँधिएका पशुहरू उल्लेखनीय रूपमा बगाएको हो। प्रारम्भिक विवरण अनुसार नुवाकोटमा मात्रै 500 गाई गोरु, 707 भैंसी तथा राँगा, 2000 बाख्रा भेडा, 1500 बंगुर, 1,20,993 कुखुरा नष्ट भएका छन्। धादिङमा सयौं पशु बाढ़ीको चपेटमा परेको मन्त्रालयले जनाएको छ। यो खबर आज गोर्खा पत्रले लेखेको छ। भोटेकोसी बाढ़ी, झण्डै 12,000 जनाको उद्धार, 4,000 भन्दा धेरै नागरिक सम्पर्कविहीन। भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछि अहिले 11,993 जनाको उद्धार गरिएको छ। 4,226 जना सम्पर्कविहीन हुनुहुन्छ। बाढ़ीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका गरी 21,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी किनार र बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि अहिलेसम्म 1,204 जनाको ज्यान गएको छ। रसुवामा 115, नुवाकोटमा 155, धादिङमा 60, गोर्खामा 69, नवलपरासी पूर्वमा 117, नवलपरासी पश्चिममा 202, तनहुँमा 38 र चितवनमा 384 सब फेला परेको प्रहरीले जनाएको छ। दुर्गम तथा सड़क सम्पर्क विच्छेद भएका ठाउँमा हवाई माध्यमबाट उद्धार तथा राहत सामग्री पुर्याउने काम भइरहेको सरकारले जनाएको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। घरियासी र अति आवश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने। नेपाल आयल निगमले व्यावसायिक प्रयोजनको लागि ग्यास बिक्री वितरणमा तत्कालको लागि रोक लगाउँदै घरियासी र अति आवश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले सड़क गठन गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खान पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासंघको टोलीबीच हिजो बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउने विभिन्न निर्णय गरेको हो। अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनका ग्यासको उपभोग गर्ने व्यावसायीले आफै ग्यासको व्यवस्था गर्नुपर्नेछ। बजारमा कृत्रिम अभाव वा कालोबजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गरिने बताइएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको कालिङचुक दर्शन लिमिटेडले विपद प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैविक प्रकोप कोषमा 11,11,111 रूपियाँ सहयोग गरेको छ। उक्त रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको कम्पनीका म्यानेजिङ डाइरेक्टर अशोक शिवकोटीले जानकारी दिनुभयो। नलखाको कालिङचोक गाउँपालिका नम्बर 15 जना कृषकलाई भेमौसमी तरकारी खेतीका लागि प्लास्टिक टनेल सहित कृषि सामग्री वितरण गरिएको छ। नेपाल सहायता फाउण्डेशनको आर्थिक सहयोग तथा कालिङचोक एकीकृत सामुदायिक विकास केन्द्रको आयोजनामा छनौट भएका 15 जना कृषकलाई प्लास्टिक टनेल, हजारी गार्डन पाइप, तरकारीका बिउ बिजन तथा टनेल डोडी वितरण गरिएको हो। दोलखाको कारागारमा रहेका 147 जना कैदी बन्दीले रसुवाको बाढ़ी पीड़ितका लागि 25,510 रूपियाँ सहयोग गरेका छन्। बाढ़ी पहिरोबाट प्रभावित नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले कैदी बन्दीले आफ्नो तर्फबाट रकम संकलन गरी सहयोग गरेका हुन्। चीन सरकारले नेपाल चीन उत्तर नाका तातो पानी पारीको झाङबुन बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गराएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुला बहादुर पाण्डेलाई इमेल मार्फत झाङमो बन्दरगाह अनिश्चितकालको लागि बन्द गरिएको जानकारी गराएको बताउनु भएको छ।
गत भदौ 10 गते भोटेपछि आएको बाढीपछि रामेछापका 44 जना नागरिक अझै सम्पर्कविहीन हुनुहुन्छ। सम्पर्कविहीन भएका मध्ये 35 जना भने सकुशल परिवारको सम्पर्कमा आइसक्नु भएको प्रहरीले जनाएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिकाको मूलकोट क्षेत्रमा दुई वर्ष अघि सुनकोशी नदीमा आएको विनाशकारी बाढ़ीले नदी आसपासका बस्ती र संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढ़ीले पुर्याएको क्षतिबाट नदी किरण तथा बगर क्षेत्रमा बसोबास गर्ने संरचना निर्माणको जोखिम स्पष्ट भइसकेको पनि त्यसैता भइरहेका गतिविधिले स्थानीय सरकारवालाको चिन्ता जनबढ़ाएको छ। सिन्धुपाल्चोकको 1200 नगरपालिकाले भोटेकोशी बाढ़ी पीड़ितलाई जनही 1,15,000 राहत दिने निर्णय गरेको छ। 1200मा स्थायी घर भएका नागरिकको परिवारलाई उक्त राहत प्रदान गरिने भएको हो। बाढ़ीबाट यस नगरपालिकाका 61 जना नागरिक प्रभावित भएका छन्। तीमध्ये 1,000को सफेला एकजनाको सफेला परेको छ भने 60 जना नागरिक अझै बेपत्ता रहनु भएको छ। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलाखा र दोलाखा आसपासको अन्त भइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी पासम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्ने विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: अविनाश तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
4: ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
1: अब के गर्नु धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
4: त्यहाँ चाहिँ के हुन्छ नि?
1: त्यहाँ के हुँदैन न त, त्यहाँ सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
5: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841557079।
4: अलिक कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
6: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
7: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992।
8: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।

0: Mania Extreme Energy Drink.
1: 3 कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना.
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ.
1: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा लेखा सुपरिवेशन समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 को वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा
2: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा साधारण सभाको माइनुट बन्द गर्न शेर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
1: क्षेत्रीय साधारण सभाको मिति समय र स्थान बारे विस्तृत जानकारी. मिति 2083 साल असोज 7 गते समय बिहान 9 बजेदेखि 11 बजेसम्म. स्थान श्री कालीनाग मन्दिरको हल. कार्यक्रम सभा उद्घाटन. उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि. असोज 7 गते मध्याह बाह्र बजेदेखि अपराह्न 4:30 सम्म. छहरा चौतारो मलेपु क्षेत्रीय सभा मलेपु टोल सबै. असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म. श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत. असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दुडडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कार्तिके कालीमाटी. असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर.
2: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म ओडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्दरावती गाविसको माथिलो भेग. असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से ढिडाकाउले पोखरी र नामथजोर. असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सम्म सोती बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली. असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म मझुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी. र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू.
1: पुनश्च साधारण सभामा उपस्थित हुने स्थिर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ. भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन. सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं. थप जानकारीको लागि सम्पर्क नम्बर 9851316224 र 9748-28-78-77. पर्वत अधिकारी सचिव श्री कालीनाग बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका 8 सुनखानी दोलाखा. कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना. राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलाखा किबी जोन रामेछापका विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ. कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यही सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98548517 र 49421130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, रामेछाप, मन्थली।
3: जागिर खाने मौका त आएको थियो नि, तर
4: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 औं बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 औं वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार मानि सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 को प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकै निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
0: शेर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब @milijulikalingchok/sakus 6358 फेसबुक पेज मिलीजुली दोलाखामा अपलोड गरिनेछ। शेर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सीट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakus@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभाभन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेर सदस्यले नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार इकाई नम्बर 1 क्षेत्र सुनखानी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचोक गाउँपालिका 8 मेल डाँडा दोलाखा सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलाखा बाबरे मिलीजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलाखा बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्यान दोलाखा बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलाखा निकोभूमि माध्यमिक विद्यालय कालिङचोक 2 निकोभूमि दोलाखा सिंगरटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगरटी दोलाखा लिङ्वा सोयसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा थामी चाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामी चाँगु दोलाखा मागापौवा कृषि उपज संकलन केन्द्र सैलुङ तीन बाघखोड़ दोलाखा, काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ पांच काटाकुटी दोलाखा, फस्कु सेवा केन्द्र को कार्यालय सैलुङ छ गोठपानी दोलाखा, फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङ छ कालापानी दोलाखा, नामदू सेवा केन्द्र को कार्यालय बैतेश्वर छ नामदू दोलाखा, मार्बू वडा नम्बर सात को कार्यालय बैतेश्वर सात मार्बू दोलाखा, मैना पोखरी सेवा केन्द्र को कार्यालय बैतेश्वर पांच मैना पोखरी दोलाखा, मेलुङ र तामाकोशी गाउँपालिका डुणे बजार तामाकोशी गाउँपालिका तीन डुणे बजार दोलाखा, लिसंखु पाखर सेवा केन्द्र को कार्यालय लिसंखु पाखर गाउँपालिका पांच मुडे सिन्धुपाल्चोक।
1: मिति 2083 साल असोज 4 गते आइतबार। एकाई नम्बर दुई क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर एक। कार्यक्रम स्थल मसन डाँडा। ठेगाना भीमेश्वर नगरपालिका एक छेमावती दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर दुई। भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर दुई दुलखा भीमेश्वर नगरपालिका तीन र छ। कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका तीन चरीकोट दुलखा भीमेश्वर नगरपालिका चार। सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर चार टहले दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर पाँच। महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच माटी दुलखा भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका पाँच बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच किराती छाप दुलखा भीमेश्वर नगरपालिका सात कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका सात मकैबारी दुलखा भीमेश्वर नगरपालिका सात कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका सात कुप्री दुलखा भीमेश्वर नगरपालिका आठ र नौ देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका आठ बोस दुलखा।
0: मिति 2083 साल असोज 10 गते शनिबार। इकाई नम्बर तीन क्षेत्र काठमाडौँ। कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस। ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सीकोला काठमाडौँ। 2083 साल असोज 13 गते मंगलबार। क्षेत्र मुख्य निर्णय प्रमाणित। कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय। ठेगाना भीमेश्वर नगरपालिका छ चरीकोट दोलाखा। पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949421397 0949421943 0949421539 0949421303 फोन गरी जानकारी लिन सक्नुहुनेछ।
1: ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
0: यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
3: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062 9844648062।
4: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060, नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। पौरखी कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल साउन 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सहकारी संस्थाको 17 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई आआफ्नो पासबुक साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभा हुने मिति 2083 साल भदौ 20 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान राइजिङ हिम्स एकाडेमी भीमेश्वर नगरपालिका 6 दोलखा।
1: साधारण सभाका कार्यक्रमहरू: वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत, आर्थिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण,
0: विनियम संशोधन सम्बन्धमा, आर्थिक प्रशासन कार्यविधि तथा बचत नीति पुनर्लेखन सम्बन्धमा, ऋण नीति कर्मचारी नियमावली र निर्वाचन कार्यविधि संशोधन सम्बन्धमा,
1: उत्कृष्ट शेयर सदस्यलाई सम्मान कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, संचालक समितिको राजीनामा स्वीकृत सम्बन्धमा, सम्पत्ति शुद्धिकरणको निवारणको लागि संस्थाको रणनीति सम्बन्धमा, निर्णय प्रमाणीकरण कर्ता छनौट सम्बन्धमा र विविध।
0: यस सहकारीका बाल सदस्य वा यस सहकारी संस्थाका स्थिर सदस्यहरूका छोराछोरी मध्ये 2082 सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी भाइ बहिनीहरू मध्ये छात्रतर्फ एकजना र छात्रातर्फ एकजनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको हुँदा लब्धाङ्ग पत्र संस्थाको कार्यालय वा संस्थाको इमेल pourakhi076@gmail.com पठाउनु हुन अनुरोध छ।
1: साथै सम्पूर्ण शेयर सदस्यहरूलाई आफ्नो बचत तथा ऋणको किस्ता नियमित गर्नुहुन अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित नबुझाउने शेयर सदस्यहरूलाई साधारण सभामा भत्ता सुविधा प्रदान नगरिने बेहोरा समेत जानकारी गराइन्छ। बाल सदस्यहरूलाई बचत खातामा नै शैक्षिक प्रोत्साहन खर्च उपलब्ध गराइने हुँदा उपस्थित हुनु नपर्ने बेहोरा समेत जानकारी गराइन्छ। साथै उक्त दिन शेयर सदस्य बन्नको लागि विशेष छूट प्रदान गरिएको छ।
0: हरिहर प्रसाद न्यौपाने अध्यक्ष, पौरखी कृषि सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814808542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, सरीकोट, दोलखा।
4: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
5: त्यही आरजु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आरजु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आरजु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आरजु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
6: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
2: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई तीन महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि
3: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना
4: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन

0: अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समिति को वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
0: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 26 गते, ठुलोपातल चिपचिपे। क्षेत्र साविक ठुलोपातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। भदौ 26 गते ठुलोपातल निगाले, साविक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
0: भदौ 29 गते जुगु नीलाकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते रोयल ब्याङ्क्वेट जडीबुटी, काभ्रे प्लानचोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू, र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एउबो।
1: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साल श्रावण 22 गते सम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
1: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधिक भएको हुनुपर्ने।
0: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
1: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
0: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका, क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
1: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030, नामदु सेवा केन्द्र नामदु 98-51-32-21-36, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-51-32-21-37, जुंगु सेवा केन्द्र जुंगु 98-51-32-21-41, चरीकोट सेवा केन्द्र चरीकोट 98-51-32-21-34, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-51-32-21-47।
0: भेषबहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर गाउँपालिका, दुलखा।

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्णजीका असीम कृपाले सदाझैं यस वर्ष पनि वितक चर्चा तथा श्रीकृष्ण कथाको विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवालज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म। समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म। सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म। स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म। वितक चर्चा कथा 2 देखि अपरान्ह 3 बजेसम्म श्रीकृष्ण कथा। अपरान्ह 3 देखि 4 बजेसम्म भजन कीर्तन नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोलागाँडा रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783। पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
0: होइन है साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौं भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिंचो गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन। आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकै निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
0: शेष सदस्यज्यूहरूलाई वार्षिक

लगायतका स्थानीय प्रसंगसहित भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव फेला, 11993 जनाको उद्धार, अझै 4216 जना सम्पर्क विहीन, खोजी कार्य जारी। जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। शुरूमा राष्ट्रिय समाचार। गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार दिउँसो 12 बजेसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11993 जनाको उद्धार भएको छ। यस्तै 4216 जना अझै सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ीमा पर्दा घाइते भएका 5135 जना मध्ये 301 जनाको उपचारपछि डिस्चार्ज भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। यसमा 21422 जना सुरक्षाकर्मी परिचालन हुनुभएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विद्यमान विपद व्यवस्थापन, उद्धार कार्य र पूर्वाधार विकासका सन्दर्भमा सुझाव पेश गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी बाढ़ीबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लेखे तथा मौखिक सुझाव दिनुभएको हो। भेटका क्रममा घिसिङले अहिले विपदको संकट अवस्थामा उद्धार, राहत र पुनर्स्थापनाको लागि का कार्यलाई एकीकृत रूपमा अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। विशेष गरी बाढ़ी र पहिरोको कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारको लागि आवश्यक प्राविधिक र उपकरणको परिचालनमा जोड़ दिन उहाँले आग्रह गर्नुभएको छ। सड़क सञ्जालको पुनर्स्थापनाको विषयमा छलफल भएको र आफूले स्याप्रुवेसी लगायतका क्षेत्रमा अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन तथा रहने ठाउँमा बेली ब्रिज निर्माण गर्न सुझाव दिएको घिसिङले बताउनु भएको छ। जवाफमा प्रधानमन्त्री शाहले सुझावहरूलाई सकारात्मक रूपमा लिनुहुँदै विपद व्यवस्थापन, पूर्वाधार निर्माणमा सरकारले विज्ञहरूको सल्लाह अनुसार प्रभावकारी कदम चाल्ने आश्वासन दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढ़ीले क्षति गरेको पूर्वाधारको पुनर्निर्माणलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले खोजी र उद्धार कार्य राम्रो सँगसँगै पूर्वाधार पुनर्निर्माण र पुनर्स्थापनालाई पनि तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो। विशेष गरी सुरुङ लगायतका जोखिमयुक्त क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार कार्य अघि बढ़ाउनु पर्ने र यसबारे समितिले सरकारलाई निर्देशन दिएको सभापति आशिष खजुरेले जानकारी दिनुभयो। साथै पुल तथा अस्थायी सड़क निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क सञ्जाल बढ़ाउन समितिलाई निर्देशन दिएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत आयोजनाको का टनेलमा फँसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको बिहिबारको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो। विपदको यस शोकलाई शक्तिमा बदल्न सरकारलाई निशर्त साथ दिन आफूहरू तयार रहेको उहाँले बताउनु भएको छ। जलविद्युत आयोजनाको टनेलमा फँसेका नागरिकको जीवन रक्षाको लागि पहिलो प्राथमिकतामा राखेर उहाँले सरकारको ध्यान आकर्षण गराउनु भएको हो। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको बैतेश्वर गाउँपालिकाले बाढ़ी पीड़ितलाई 7,70,000 रूपियाँ सहयोग गर्ने भएको छ। जिल्लाको बैतेश्वर गाउँपालिकाले भोटेकोशी नदीमा आएको आकस्मिक बाढ़ीबाट रसुवा, नुवाकोट लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति बैतेश्वर गाउँपालिका गहिरो दुःख व्यक्त गरेको छ। पालिकाले विपदको कठिन परिस्थितिमा बाढ़ी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापन कार्यमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाबाट आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष छवि लामाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। गाउँ कार्यपालिकाको विपद व्यवस्थापन कोषबाट 2,00,000, गाउँपालिकाका कार्यालयका गाउँपालिका कार्यपालिका सदस्यहरूबाट 80,000, गाउँ सभा सदस्यबाट 81,000 र पालिकाका कर्मचारीहरूबाट 4,09,000 गरी संकलन भएको 7,70,000 रूपियाँ रकम प्रधानमन्त्री

0: दैविक प्रकोप हुँदा कोषमा जम्मा गर्दा निर्णय भएको पालिकाले जनाएको छ। बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकको खोजी उद्धार तथा राहत प्रणाली स्थापनाको लागि नेपाली कम्युनिष्ट पार्टी जिल्ला कार्य संयोजन समिति दोलखाले जिल्लाव्यापी अभियान सञ्चालन गर्ने भएको छ। जिल्ला कार्य संयोजन समितिका संयोजक अशोक कुमार दाहालको अध्यक्षतामा बसेको विस्तारित बैठकले विपदका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धांजलि अर्पण गर्दै प्रभावित तथा विस्थापित परिवारको तत्काल उद्धार राहत र प्रणाली स्थापनाको लागि विभिन्न निर्णय गरेको हो। बैठकले बाढ़ी तथा हिरोमा परि ज्यान गुमाएका नागरिकप्रति एक मिनट मौन धारणसहित श्रद्धांजलि व्यक्त गरेको थियो। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको बताइएको छ। बेपत्ता नागरिकको खोजी तथा पीड़ित परिवारलाई पुनर्स्थापनाका विषयमा समेटेर छलफल गरिएको पार्टीले जनाएको छ। विपदको समयमा पार्टीसँग आबद्ध जनप्रतिनिधिहरूले आफ्नो 15 दिनको पारिश्रमिक तथा अन्य सहयोग राहतका लागि उपलब्ध गराउने निर्णय बैठकले गरेको छ। उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने समेत बताइएको छ। दोलखाको सैलुङ गाउँपालिकोडा नम्बर 8 ले काठमाण्डुमा आयोजना गरेको शिविर सम्पन्न भएको छ। शिविरमा सैलुङ गाउँपालिकोडा नम्बर 8 स्थायी ठेगाना भई उपत्यका काठमाण्डु भक्तपुर ललितपुर बस्ती आउनुभएका वडावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले गरिएको शिविरमा 340 जनाले सेवा लिनुभएको छ। शिविरमा नयाँ र प्रतिलिपि नागरिकताको सिफारिश, मृत्यु दर्ता, विवाह दर्ता, भत्ता, माग नसर्ने रोग दर्ता, बालपोषण भत्ता, सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सेवा प्रदान गरिएको वडा अध्यक्ष तरबहादुर तमाङले जानकारी दिनुभयो। वहाँका अनुसार ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता कोठामा नै गएर नवीकरण गरिएको थियो। बाढ़ीले पृथ्वी राजमार्ग क्षतिग्रस्त भएपछि बीपी राजमार्गमा सवारी चाप बढ़ेको छ। पृथ्वी राजमार्गमा क्षतिग्रस्त भई मुगलिन काठमाण्डु सड़कमा सवारी आगमन अवरूद्ध भएसँगै बीपी राजमार्गबाट मालवाहक सवारी साधन समेत सञ्चालन हुन थालेपछि चाप बढ़ेको हो। यसैबीच जिल्ला प्रशासन कार्यालय काभ्रेले मालवाहक सवारीका साधनको तौल सीमा तोकेको छ भने मालवाहक सवारीका साधन रातको समयमा मात्र सञ्चालन गर्ने निर्णय गरेको छ। भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढ़ीबाट प्रभावित परिवारको राहत तथा सहयोगको लागि नेपाली कांग्रेस भनेपा नगर समितिले 2,23,364 रूपियाँ सहयोग गरेको छ। नेपाली कांग्रेस भनेपा नगर कार्य समितिले स्थापना गरेको राहत कोषमा अन्तर्गत विभिन्न तह र पदमा रहेका 54 जना नेता तथा कार्यकर्ताबाट उक्त रकम संकलन गरिएको हो। रामेछापको सुनापाती आधारभूत अस्पतालमा पछिल्लो समय भाइरल ज्वरो तथा झाडा पखालाका बिरामीको संख्या बढ़ेको छ। मनसूनका कारण पानी जर्ने तथा लामखुट्टेबाट नसर्ने रोगको जोखिम बढ़ेसँगै अस्पतालमा उपचारको लागि आउने बिरामीको संख्या बढ़ेको अस्पतालले जनाएको छ। अस्पतालका प्रमुख डाक्टर नगेश चौधरीका अनुसार केही दिन यता भाइरल ज्वरो र झाडा पखालाका बिरामीको संख्या उल्लेखीय रूपमा बढ़ेको हो। सिन्धुलीको सुनकोशी गाउँपालिकाका शिक्षक तथा कर्मचारीले रसुवा नुवाकोट क्षेत्रमा गएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनको लागि 13,33,333 रूपियाँ राहत र सहयोग गरी सरकारलाई पठाएका छन्। उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको गाउँपालिकाले जनाएको छ। अवस्थ यो खबरसँगै अपरान्ह 4 बजेको सैलुङ छेर फेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
2: भावपूर्ण श्रद्धांजलि तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे निवासी हाम्रा परम पूजनीय अभिभावक डम्बर बहादुर महतको यही मिति 2000 83 साल भाद्र 14 गते 76 वर्षको उमेरमा उपचारका क्रममा भएको असामयिक निधनका कारण हामीले हाम्रा अभिभावक र मार्गदर्शक व्यक्तित्व गुमाएका छौं। यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं। स्वर्गीय बुबाको भौतिक अनुपस्थितिले हामीलाई संरक्षक विहीन बनाएको यस पीड़ादायी समयमा अन्तिम दाह संस्कारमा संलग्न आफन्तजन विभिन्न माध्यमबाट समानुभूति समवेदना साथ समर्थन सहित मनोबल प्रदान गर्नुहुने इष्टमित्र बन्धु बान्धव लगायत सम्पूर्ण महानुभावहरूमा हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछौं। सम्पूर्ण महत परिवार तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे दोलखा।
3: श्री कालीनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकमा निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई आफ्नो पाइपर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
3: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेशन समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
4: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति र नेटको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेष सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा।
3: क्षेत्रीय साधारण सभाको मिति समय र स्थान बारे विस्तृत जानकारी। मिति 2083 साल असोज 7 गते समय बिहान 9 बजेदेखि 11 बजेसम्म। स्थान श्री कालीनाथ मन्दिरको हल। कार्यक्रम सभा उद्घाटन। उपस्थित हुने शेष सदस्य आमन्त्रित अतिथि। असोज 7 गते मध्याह बाह्र बजेदेखि अपराह 4:30 सम्म। छहरा चौतारो मलेपू क्षेत्रीय सभा मलेपू टोल सबै। असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म। स्त्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत। असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे डुडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कात्तिके कालीमाटी। असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर।
4: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्दरावती गाविसको माथिलो भेग। असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से ढिडाकाउले पोखरी र नामथजोर। असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सम्म सोती बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली। असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी। र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू।
3: पुनश्च साधारण सभामा उपस्थित हुने शिर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले दुई प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क नम्बर 9853161224 र 9748428877। पर्वत अधिकारी सचिव श्री कालीनाथ बच्च तथा ऋण सहकारी संस्था लिमिटेड, कालिङचो गाउँपालिका 8, सुनखानी, दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9854848117, 9854555562, 0485542562 र 0494211130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, रामेछाप, मन्थली।
5: जागिर खाने मौका त आएको थियो नि, तर
6: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
6: हेर हेर इन्का मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि होइन त?
7: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
8: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
7: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865046926 र गेलसाङ शेर्पा 9816308307।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
8: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33औं वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार माने सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण श्रेष सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन। आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकै निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
0: शेर सदस्य ज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np youtube@milijulikalingchok/sakos 6358 फेसबुक पेज मिलीजुली दोलाखामा अपलोड गरिनेछ। शेर सदस्य ज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सीट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेर सदस्यले नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार इकाई नम्बर 1 क्षेत्र सुनखानी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचोक गाउँपालिका 8 मेलडाँडा दोलाखा सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलाखा बाबरे मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलाखा बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्याङ दोलाखा बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलाखा निकोभूमि माध्यमिक विद्यालय कालिङचोक 2 निकोभूमि दोलाखा सिंगटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलाखा लिङ्वा सोयसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा थामीचाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाँगु दोलाखा मागापौवा कृषि उपसंकलन केन्द्र सैलुङ 3 बाघखुर दोलाखा, काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ पाँच काटाकुटी दोलाखा, फस्कु सेवा केन्द्रको कार्यालय सैलुङ छ गोठपानी दोलाखा, फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङ छ कालापानी दोलाखा, नामदु सेवा केन्द्रको कार्यालय बैतेश्वर छ नामदु दोलाखा, मार्बु वडा नम्बर सातको कार्यालय बैतेश्वर सात मार्बु दोलाखा, मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर पाँच मैना पोखरी दोलाखा, मेलुङ र तामाकोशी गाउँपालिका डुडे बजार तामाकोशी गाउँपालिका तीन डुडे बजार दोलाखा, लिसङ्खु पाखर सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका पाँच मुडे सिन्धुपाल्चोक।
1: मिति 2083 साल असोज 4 गते आइतबार। एकाई नम्बर दुई क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर एक कार्यक्रम स्थल मसनडाँडा ठेगाना भीमेश्वर नगरपालिका एक छेमावती दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर दुई भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर दुई दुलखा भीमेश्वर नगरपालिका तीन र छ कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका तीन चरीकोट दुलखा भीमेश्वर नगरपालिका चार सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर चार टहले दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर पाँच महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच माटी दुलखा भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका पाँच बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच किराती साप दुलखा भीमेश्वर नगरपालिका सात कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका सात मकैबारी दुलखा भीमेश्वर नगरपालिका सात कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका सात कुप्री दुलखा भीमेश्वर नगरपालिका आठ र नौ देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका आठ बोस दुलखा।
0: मिति 2083 साल असोज 10 गते शनिबार। इकाई नम्बर तीन क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सिकोला काठमाडौँ 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका छ चरीकोट दोलाखा। पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949421397 0949421943 0949421549 0949421303 फोन गरी जानकारी लिन सक्नुहुनेछ।
1: ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पौरखी कृषि सहकारी संस्था लिमिटेड को साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल साउन 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सहकारी संस्थाको 17 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई आआफ्नो पासबुक साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति 2083 साल भदौ 20 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान राइजिङ हिम्स एकेडेमी भीमेश्वर नगरपालिका 6 दोलखा।
1: साधारण सभाका कार्यक्रमहरू: वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत, आर्थिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण,
0: विनियम संशोधन सम्बन्धमा, आर्थिक प्रशासन कार्यविधि तथा बचत नीति पूर्ण लेखन सम्बन्धमा, ऋण नीति कर्मचारी नियमावली र निर्वाचन कार्यविधि संशोधन सम्बन्धमा,
1: उत्कृष्ट शेयर सदस्यलाई सम्मान कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, संचालक समितिको राजीनामा स्वीकृत सम्बन्धमा, सम्पत्ति शुद्धिकरणको निवारणको लागि संस्थाको रणनीति सम्बन्धमा, निर्णय प्रमाणीकरण कर्ता छनौट सम्बन्धमा र विविध।
0: यस सहकारीका बाल सदस्य वा यस सहकारी संस्थाका स्थिर सदस्यहरूका छोरा छोरी मध्ये 2082 सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी भाइ बहिनीहरू मध्ये छात्रतर्फ एकजना र छात्रातर्फ एकजनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको हुँदा लब्धाङ्ग पत्र संस्थाको कार्यालय वा संस्थाको इमेल पौरखी 076@gmail.com मा पठाउनु हुन अनुरोध छ।

नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये 1252 जनाको शव फेला, 11993 जनाको उद्धार, 4216 जना अझै सम्पर्कविहीन, 21402 जना सुरक्षा कर्मी परिचालन गरेर खोजी कार्य जारी। रसुवा बाढ़ीमा ज्यान गुमाएकोहरूको सम्झनामा 13 दिन भदौ 22 गते सरकारद्वारा शोक विधा मनाउने मन्त्री परिषदको बैठक हो। खोज र उद्धारसँगै पूर्वाधार

0: सूचना आएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विद्यमान विपद व्यवस्थापन उद्धार कार्य र पूर्वाधार विकासका सन्दर्भमा सुझाव पेश गर्नु भएको छ। प्रधानमन्त्री कार्यालयमा आज भएको भेटमा अध्यक्ष घिसिङले भुटेको बाढ़ीबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझावहरू दिनुभएको हो। भेटको क्रममा घिसिङले अहिले विपदको संकटको अवस्थामा उद्धार राहत र प्रणाली स्थापना को कार्यलाई एकीकृत रूपमा अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। विशेष गरी बाढ़ी र पहिरोको कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारको लागि आवश्यक प्राविधिक र उपकरणको परिचालनमा जोड़ दिनु भएको थियो। जवाफमा प्रधानमन्त्री शाहले सुझावहरूलाई सकारात्मक रूपमा लिनुहुँदै विपद व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञहरूको सल्लाह अनुसार प्रभावकारी कदम चाल्ने विश्वास दिनुभएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले भटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज उद्धार र राहत कार्यमा सरकारको कामबारे समीक्षा भएको जनाएको छ। बिहिबार पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकले भटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि सरकारले गरेको कामबारे समीक्षा भएको हो। बैठकमा सरकारमा प्रतिनिधित्व गर्ने अर्थमन्त्री एवं उपसभापति डाक्टर स्वर्णिम वागले, प्रधानमन्त्रीका सल्लाहकार एवं सह महामन्त्री असीम शाह, उपसभापति एवं कानून मन्त्री सुविता गौतमले हालसम्मको कार्य प्रगतिबारे ब्रिफिङ गर्नुभएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। खरेलका अनुसार ब्रिफिङका क्रममा राहत कोषमा हालसम्म 8 अरब रूपियाँ संकलन भएको र त्यसमध्ये 1 अरब भन्दा बढ़ी रकम विपद व्यवस्थापन प्राधिकरणलाई तथा 6 करोड़ रूपियाँ प्रभावित पालिकालाई पठाइएको बताइएको छ। सरकारले हालसम्म गरेको उद्धार र राहतको कामलाई सन्तोषजनक ठहर गर्दै बैठकले धन्यवाद दिएको उहाँले बताउनु भएको हो। सरकारले रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बाढ़ीको 13 दिन यही 22 गते भदौ सोमबार सरकारले शोक दिवस मनाउन लागेको हो। त्यस दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ। यस्तै पछिल्लो वर्ष भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलन र शहीदको सम्मानमा 23 गते देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताइएको छ।
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरिकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
0: परराष्ट्र मन्त्री शिशिर खनालले भदौ 10 गतेको विनाशकारी बाढ़ीलाई हिमालयन सुनामीको रूपमा टिप्पणी गर्नुभएको छ। बिहिबार काठमाण्डु स्थित कूटनैतिक समुदायलाई भुटेपछि बाढ़ीबारे जानकारी गराउनुहुँदै मन्त्री खनालले भन्नुभयो, भदौ 10 गते आएको विनाशकारी बाढ़ीलाई हिमालयन सुनामी भन्न रूचाउँछु किनकि हालसालैको स्मृतिमा हामीले यस्तो अनुभव गरेका छैनौं। बाढ़ी र सुवाबाट त्रिशुली नदी हुँदै नारी प्रणालीसम्म पुगेको थियो। यसबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका विभिन्न क्षेत्रमा समुदाय तथा भौतिक पूर्वाधारमा गम्भीर असर परेको उहाँले बताउनु भएको छ। नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत आयोजनाका टनेलमा फँसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको बिहिबारको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो, विपदको यस शोकलाई शक्तिमा बदल्न सरकारलाई निशर्त साथ दिन आफूहरू तयार रहेको उहाँले बताउनु भएको छ। जलविद्युत आयोजनालाई टनेलमा फँसेका नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्न उहाँले सरकारको ध्यान खिच्न अनुरोध गर्नुभएको हो। प्रमुख सचेतक महरले आफ्नो गृह जिल्ला बझाङका 2 जना इन्जिनियर समेत जलविद्युत आयोजनाको टनेलमा फँसेको र उनीहरूको अवस्था अझै अज्ञात रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढ़ीले क्षति

पूर्वधारको पुनर्निर्माणलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले खोजी र उद्धार कार्य सँगसँगै पूर्वधार निर्माण र पुनर् स्थापनालाई पनि तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो। विशेष गरी सुरुङ लगायतका जोखिमयुक्त क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार कार्य अगाडि बढ़ाउनुपर्ने र यसबारे समितिले सरकारलाई निर्देशन दिएको सभापति आशिष गजुरेले जानकारी दिनुभयो। साथै पुल तथा अस्थायी सड़क निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क सञ्जाल बढ़ाउन समितिले निर्देशन दिएको छ। विद्युत आपूर्तिलाई नियमित गर्न पनि समितिले आग्रह गरेको छ। समितिले विपदबाट क्षतिग्रस्त सड़क पुल विद्युत तथा जलविद्युत आयोजनाको पुनर्निर्माण र पुनर्स्थापनाको लागि स्वदेशी निजी क्षेत्र विदेशी सरकार विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट आर्थिक प्राविधिक उपकरण तथा सामग्री सहयोग जुटाउन सरकारलाई आग्रह गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषाले भवितव्य भावनात्मक विषय भएकाले त्यसमा तर्कले काम नगर्ने बताउनु भएको छ। बिहिबार प्रतिनिधि सभाको विशेष समयमा बोल्नुहुँदै सांसद झाले भन्नुभयो, थाहा भएको कुरामा तर्कले काम गर्छ, थाहा नभएको कुरा भवितव्य हो। उहाँले पछिल्लो घटनाक्रममा फरक फरक र अनपेक्षित अपेक्षाहरू प्रस्तुत भएको उल्लेख गर्नुहुँदै राजनीतिक रूपमा फरक किसिमको चरित्र देखाउनु स्वागतयोग्य रहेको बताउनुभयो। उहाँले संकटको बेला नेपाली समाज एक ठाउँमा उभिएको भन्नुहुँदै त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनु भएको हो। धनुषाको रघुनाथमा स्थानीय नागरिक आफैलाई दुई छाको जोहो गर्न गाह्रो भइरहेको अवस्थामा पनि देखाएको सद्भाव मार्मिक रहेको उहाँले बताउनु भएको हो।

हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्णजीका असीम कृपाले सदाझैं यस वर्ष पनि वितक चर्चा तथा श्रीकृष्ण कथाको विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवालज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं।

सलुङ गाउँपालिका नम्बर आठका स्थायी ठेगाना भई काठमाडौँ उपत्यका काठमाडौँ भक्तपुर ललितपुर बस्दै आउनुभएका वडावासीलाई सहज रूपमा सेवा उपलब्ध गर्ने उद्देश्यले गरिएको शिविरमा 340 जनाले सेवा लिनुभएको छ। शिविरमा नयाँ र प्रतिलिपि नागरिकताको सिफारिश, मृत्यु दर्ता, विवाह दर्ता, जन्म दर्ता, नसर्ने रोग सम्बन्धी नवीकरण दर्ता, बाल पोषण भत्ता, सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सेवा प्रदान गरिएको वडा अध्यक्ष धनबहादुर तमाङले जानकारी दिनुभयो। उहाँका अनुसार ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा कोषमा नै सामाजिक सुरक्षा भत्ताको नवीकरण कोठामा नै पुगेर गरिएको थियो। बाढ़ीले पृथ्वी राजमार्ग क्षतिग्रस्त भएपछि बीपी राजमार्गमा सवारी चाप बढ़ेको छ। पृथ्वी राजमार्गमा क्षतिग्रस्त भई मुगलिन काठमाडौँ सड़कमा सवारी आगमन अवरूद्ध भएसँगै पीपी राजमार्गबाट मालवाहक सवारीका साधन समेत सञ्चालन हुन थालेपछि चाप बढ़ेको हो। भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढ़ीबाट प्रभावित परिवारको राहत तथा सहयोगको लागि नेपाली कांग्रेस बनेपा नगर समितिले 2,23,364 रूपियाँ सहयोग संकलन गरेको छ। नेपाली कांग्रेस बनेपा नगर कार्य समितिले स्थापना गरेको राहत कोष नगर अन्तर्गत विभिन्न तह र पदमा रहेका 54 जना नेता तथा कार्यकर्ताबाट उक्त रकम संकलन भएको हो। रामेछापको सुनापाती आधारभूत अस्पतालमा पछिल्लो समय भाइरल ज्वरो तथा झाडा पखालाका बिरामीको संख्या बढ़ेको छ। मनसूनका कारण पानी जन्ने तथा लामखुट्टेबाट सर्ने रोगको जोखिम बढ़ेसँगै अस्पतालमा उपचारको लागि आउने बिरामीको संख्या बढ़ेको अस्पताल प्रशासनले जनाएको छ। सुनकोशी गाउँपालिकाका शिक्षक तथा कर्मचारीले रसुवा नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाको लागि 13,33,333 रूपियाँ सहयोग संकलन गरी सरकारलाई पठाएका छन्। उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको गाउँपालिकाले जनाएको छ। आज दोलखा सहित 50 वटा जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार दोलखा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, काठमाडौँ, भक्तपुर लगायतका जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। नदी तथा खुला नालाको आसपास र बाढ़ीको जोखिम रहेको क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता रहन, नदीको बहाव बढ़ेको अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँमा सर्न महाशाखाले आग्रह गरेको छ।

अब बाँकी प्रसंगहरू प्रधानमन्त्री पालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान फुनले आज भेट गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँले भेट गर्नुभएको हो। भेटमा रसुवाको बटेकोशी नदीमा आएको बाढ़ी र त्यसबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार राहत उपचार राहत वितरण लगायतका विषयमा छलफल भएको थियो। भेटमा बाढ़ीका कारण क्षतिग्रस्त भएका पूर्वाधारलाई पुनः सञ्चालनमा ल्याउने तथा प्रभावित क्षेत्रको पुनर्स्थापन कसरी प्रभावकारी रूपमा अगाडि बढ़ाउने विषयमा समेत छलफल भएको बताइएको छ। नेपालका लागि भारतीय राजदूतावास श्री नवीन श्रीवास्तव रसुवा बाढ़ीले पुरिएको जलविद्युत आयोजना स्थलमा जारी सुरुङ उत्खननको अवलोकनमा पुग्नु भएको छ। यसबारे उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ। हाम चिलिम्बे नजिकै स्याप्रो बेसीमा खटिएको हाम्रो प्राविधिक टोलीलाई भेटे। उहाँका अनुसार उद्धार कार्यका लागि प्राविधिकले चिलिम्बे पावर हाउसको सुरुङ खण्ड काम निरन्तर जारी राखेका छन्। नेपाली सेनासँगै काम गरिरहेको भारतीय प्राविधिक टोलीले विशेष उपकरणको प्रयोग गरी सुरुङभित्र 100 मिटर अघिसम्म खोजी गरिसकेको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ। बिहिबार दिउँसो बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। साथै उद्धारको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई निशुल्क उपचारको व्यवस्था गरिने समेत निर्णय भएको छ। बाढ़ीको कारण मुख्य राजमार्ग तथा सड़क अवरूद्ध हुँदा

आवश्यक वस्तुको ढुवानीमा केही चुनौती देखिए पनि साल टर्निङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास नुन खाद्यान्न अभाव नहुने बताएको छ। अति आवश्यक सबै सामानको आपूर्तिलाई सहज बनाएकाले अभाव हुन नदिने संस्थाले जनाएको हो। अब अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न कठिन हुँदै गएसँगै प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य सुरक्षा खानेपानी र अर्थतन्त्रमा गम्भीर असर पर्ने वैज्ञानिकले चेतावनी दिएका छन्। राष्ट्रसंघीय वातावरण कार्यक्रमको नयाँ प्रतिवेदन अनुसार औद्योगिक युग अघिको तुलनामा विश्वको तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने देखिएको हो। यो पेरिस सम्झौताले तय गरेको 1.5 डिग्रीको लक्ष्यभन्दा बढ़ी हो। पालाउमा चलिरहेको प्रशान्त क्षेत्रको नेताहरूको शिखर सम्मेलनमा वैज्ञानिकहरूले तापक्रम बढ़दा समुद्री तापक्रम समेत वृद्धि हुने त्यसले टुना माछाको वासस्थान पूर्वतर्फ सर्ने बताएका छन्। प्रशान्त क्षेत्रमा विश्वको झण्डै 1/3 टुना उत्पादन हुने भएकाले यस स्थानान्तरणको टापु राष्ट्रहरूको आमदानीमा ठूलो असर पर्नेछ। तटीय क्षेत्रमा निर्भर समुदायमा माछा उत्पादन समेत झण्डै 65% घट्ने सक्ने अनुमान गरिएको छ। जलवायु परिवर्तनका कारण विनाशकारी बाढ़ीको जोखिम बढ़नुको साथै समुद्री नुनिलो पानी जमीनभित्र पस्दा खानेपानीको स्रोत दूषित हुने जोखिम पनि बढ़ेको वैज्ञानिकहरूले बताउनु भएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये 1252 जनाको सफेला, 11993 जनाको उद्धार, 4216 जना अझै सम्पर्कविहीन, खोजी कार्य जारी, 21402 जना सुरक्षा कर्मी परिचालन। रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा 13 दिन भदौ 22 गते सरकारले शोक दिवस मनाउने मन्त्री परिषदको बैठकको निर्णय। खोज र उद्धारसँगै पूर्वाधार पूर्णा निर्माणमा ध्यान दिन सरकारलाई संघीय संसदीय समितिको निर्देशन। र जलवायु संकटको प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्यान्न र खानेपानी अभावको जोखिम। हवस् त सैलुङ समाचारबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: श्री मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुशावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भारा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
1: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589970 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङचो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुशावती, दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ख्याल राख्नुस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील। यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला साँझको 7 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: नानु हजुर भालाई टाढा लान लागेको किन र नानु
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आदर सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधिप्रति सम्मानपूर्ण व्यवहार गरौँ।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो
4: वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
5: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेष सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
4: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेशन समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
5: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्था

0: इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेष सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
1: साधारण सभामा उपस्थित हुने शेष सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा 0494241671 र 0494241912। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
0: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम संचालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
0: असोज 24 गते लापिलाङ सेवा केन्द्र गुदुङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्दरवती भतेरेचौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्दरवती गाविसका सदस्यहरू। असोज 24 गते कालिङचोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्न 4 बजेसम्म कालिङचोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा,
0: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
0: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
0: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहालेँ।

0: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33औं वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार माने सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन। आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकै निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
0: शेर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np youtube@milijulikalingchok/sakos 6358 फेसबुक पेज मिलीजुली दोलाखामा अपलोड गरिनेछ। शेर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सीट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेर सदस्यले नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाइ गत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार। इकाई नम्बर 1 क्षेत्र सुनखानी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचोक गाउँपालिका 8 मेलडाँडा दोलाखा सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलाखा बाबरे मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलाखा बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्याङ दोलाखा बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलाखा निकोभूमि माध्यमिक विद्यालय कालिङचोक 2 निकोभूमि दोलाखा सिंगटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलाखा लिङ्वा सोयसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा थामीचाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाँगु दोलाखा मागापौवा कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाघखोट दोलाखा काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलाखा फस्कु सेवा केन्द्रको कार्यालय सैलुङछ गोठपानी दोलाखा फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङछ कालापानी दोलाखा नामदु सेवा केन्द्रको कार्यालय बैतेश्वर छ नामदु दोलाखा मार्बु वडा नम्बर सातको कार्यालय बैतेश्वर सात मार्बु दोलाखा मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर पाँच मैना पोखरी दोलाखा मेलुङ र तामाकोशी गाउँपालिका डुडे बजार तामाकोशी गाउँपालिका तीन डुडे बजार दोलाखा लिसङ्खु पाखर सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका पाँच मुडे सिन्धुपाल्चोक
1: मिति 2083 साल असोज 4 गते आइतबार एकाई नम्बर दुई क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर एक कार्यक्रम स्थल मसन डाँडा ठेगाना भीमेश्वर नगरपालिका एक छेमावती दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर दुई भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर दुई दुलखा भीमेश्वर नगरपालिका तीन र छ कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका तीन चरीकोट दुलखा भीमेश्वर नगरपालिका चार सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर चार टहले दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर पाँच महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच माटी दुलखा भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका पाँच बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच किराती साप दुलखा भीमेश्वर नगरपालिका सात कुटी डाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका सात मकैबारी दुलखा भीमेश्वर नगरपालिका सात कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका सात कुप्री दुलखा भीमेश्वर नगरपालिका आठ र नौ देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका आठ बोस दुलखा
0: मिति 2083 साल असोज 10 गते शनिबार इकाई नम्बर तीन क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सिकोला काठमाडौँ 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका छ चरीकोट दोलाखा पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949-421-397 0949-421-943 0949-421-549 0949-421-303 फोन गरी जानकारी लिन सक्नुहुनेछ
1: ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: संजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 औं साधारण सभा सम्बन्धी सूचना।
1: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 औं वार्षिक साधारण सभा एकाई गत रूपमा संचालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
1: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
0: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
1: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
0: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
1: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते भीमेश्वर नगरपालिका 5 विसुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
1: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 42 42 75 17।
1: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
1: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 40 68 24। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्रांगण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: साधारण सभामा उपस्थित शेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको शेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 98 48 28 75 55, 98 44 23 63 23, 98475788 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा। जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
1: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
0: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 26 गते, ठुलोपातल चिपचिपे। क्षेत्र साविक ठुलोपातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8, 9। भदौ 26 गते ठुलोपातल निगाले, साविक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
1: भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते रोयल ब्याङ्क्वेट जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू, र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यासा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो।
0: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
1: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका, क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
0: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 0949411030, नामदु सेवा केन्द्र नामदु 98-51-32-21-36, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-51-32-21-37, जुङ्गु सेवा केन्द्र जुङ्गु 98-51-32-21-41, चरीकोट सेवा केन्द्र चरीकोट 98-51-32-21-34, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147।
1: बेसबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: नमस्कार, मैं डॉक्टर जयप्रकाश अग्रवाल पुणे यहाँ पे समक्ष में अध्यात्म र विज्ञान लाई लिंदे ही साइंस एंड स्पिरिचुअलिटी लाई कंबाइन कर दे आज को सामने में सनातन धर्म को सिद्धांत अरू हमारा साइंटिफिक हो अनि हमरे भीतर जो पीस ऑफ माइंड है हमें इस खोजी रागों सों तो कसरी पाउने हो तो विषय लिए रा पुनः यहाँ को समक्ष में उपस्थित भएको छु। गत दुईटा एपिसोड में हामीले पीस अफ माइन्डको कुरा गर्यौं, त्यसमा हामी एउटा निर्णयमा पुग्यौं कि जबसम्म मनको शान्ति छैन जीवनमा हामीले यो आनन्दमय जीवन बिताउन सक्दैन। जीवनमा सबभन्दा आवश्यक पीस अफ माइन्ड हो अनि त्यो पीस अफ माइन्डलाई पाउन लागि मनको भेलोसिटी घटाउनु पर्यो, मनको स्पिड घटाउनु पर्यो। आजभोलि मानिसले भन्छ मनलाई शुद्ध गर्नु। मनलाई कसरी शुद्ध गर्ने हो सज्जन हो? मैले हजुरलाई पहिला पनि कुरा राखेको थिएँ, मनभित्र ब्रेन छैन। जो हामी लेक्चर दिन्छौँ त्यो त ब्रेनमा जान्छ, मनलाई त छुँदै छुँदैन त्यसले। र हाम्रो जति धार्मिक लेक्चर छ, किताबको पठन पाठन छ, त्यसले हाम्रो बुद्धिलाई तिखो बनाउँछ, ब्रेनभित्र अन्डरस्ट्यान्डिङ दिन्छ। तर मन जसमा ब्रेन छैन त्यसलाई कसरी स्वच्छ पार्ने, कसरी शुद्ध पार्ने? मन र ब्रेनको कुरा गरौँ भने एउटा कम्प्युटरको जसरी हार्डवेयर हुन्छ सफ्टवेयर हुन्छ, हार्डवेयर ब्रेन हो, सफ्टवेयर मन हो, माइन्ड हो। र कम्प्युटरभित्र कोही भाइरस पसिहाल्यो भने त्यो कम्प्युटरले लेक्चर दिए त्यो भाइरस हट्दैन। त्यसको लागि के गर्नु पर्यो? हामीले एन्टिभाइरस हालेपछि त्यो अटोमेटिक हराउँछ। त्यसरी नै यो मनलाई शुद्ध गर्नु लागि, मनलाई स्वच्छ गर्नु लागि एउटा एन्टिभाइरस हुनु पर्यो। त्यो एन्टिभाइरस हामीभित्र के छ, कसरी छ, त्यो अहिले हामी एपिसोडमा अगाडि बढ्दै त्यो कुरा गर्नेछौँ। हाम्रो मानव धर्मका संस्थापक प्रणेता सतपालजी महाराजले एउटा कुरा राम्रो राख्नुभयो मनलाई शुद्ध लिएर। सजिलो एउटा कुरा म यहाँलाई थप्न चाहन्छु, यो मानव धर्म सन्देशको मतलब कुनै एउटा धार्मिक नयाँ धर्मको प्रचार होइन, यो हाम्रो आध्यात्मिक क्रान्ति हामी एउटा गर्दैछौँ। धर्महरूलाई वास्तवमा धर्मको इसेन्स के छ त्यो बुझाएर यो विभिन्न धर्महरूको झगडालाई एउटा प्लेटफर्ममा ल्याउने हाम्रो उद्देश्य हो। मैले एउटा कथा सुनेको थिएँ, त्यो कथा हाम्रो मानव धर्ममाथि फिट हुन्छ। एउटा टिचरले आफ्ना स्टुडेन्ट्सहरूलाई, तिनजना स्टुडेन्ट थियो, एउटा हिन्दू थियो, एउटा मुस्लिम थियो, एउटा क्रिस्चियन थियो, 100 रुपियाँको नोट दिएछ, तिमीलाई जे इच्छा लाग्छ तिमीलाई लिनु भनेर। त्यो तिनजना स्टुडेन्टमा झगडा हुन थाल्यो। अङ्ग्रेजले भन्यो वाटरमेलन ल्याउनुपर्छ, मलाई वाटरमेलन पर्छ। हिन्दूले भन्यो होइन तरबुज खानुपर्छ। मुस्लिमले भन्यो होइन यो आँपको सिजन हो, आँप खानुपर्छ। अब आँप खाने हो कि तरबुज खाने हो कि वाटरमेलन खाने हो, तिनजना झगडा हुन थाल्यो। नोट एउटा छ, त्यसैबाट ल्याउनु पर्ने हो। टिचर फर्केर आउँदा त तिनजना कहाँ खाने, झगडा पो गरिरहेको, शान्तिको बदली अशान्ति भइरहेको छ। टिचर यसो उनीहरूको झगडा सुन्यो भने 100 रुपियाँको नोट मलाई फर्काऊ, म ल्याइदिन्छु तिमीलाई। सर हामी तिनैजनालाई कसरी सन्तुष्ट गर्नुहुन्छ, पर्ख भनेर जानुभयो बजारमा, एउटा तरबुज किनेर ल्याउनु भयो, अङ्ग्रेजलाई सोध्नुभयो तिमीले खोजेको वाटरमेलन यही होइन हो यही हो भनेर। हिन्दूको तरबुज त्यही रहेछ, मुस्लिममा फारसीमा त्यसलाई आप भन्दो रहेछ, चिज एउटा रहेछ, झगडा भाषाको रहेछ।

चर्चा हजुरलाई गर्दै थिए कि हाम्रो भित्रमा त्यो इनर्जी, त्यो जो चेतना छ, जो शक्ति छ, जसलाई हामीले आत्मा भन्छौ, इनर्जी भन्छौ, त्यो लाइटको रूपमा छ र देवी पुराणमा पनि हामी वन्दना गर्छौ, या देवी सर्वभूतेषु ज्योति रूपेण संस्थिता नमतस्य नमतस्य नमतस्य नमो नमः, कि हे देवी तिमी ज्योति रूपमा हाम्रो भित्रमा स्थित छ। र सजनो, त्यो ज्योतिलाई हामीले देख्न नसकेको कारण के भन्दाखेरि हाम्रो भित्रको आँखा बिग्रेको छ, त्यसमा फुलो परेको छ। बाहिरको आँखामा क्याट्रक पर्यो भने मान्छेले देख्दैन, डाक्टरले क्याट्रक अपरेसन गरेर जाती गरिदिएपछि उसले देख्नु थाल्छ। ठिक त्यस्तै हाम्रो भित्रको त्यो आँखामा क्याट्रक परेको छ। साइन्टिफिकली कुरा गरौँ भने त्यो पोइन्ट इनएक्टिभ भएको छ, त्यो एक्टिभेट भइदियो भने, त्यो आँखा एक्टिभेट भइदियो भने हामीले भित्र, आफ्नै भित्र त्यो ईश्वरको भरको ज्योतिलाई प्र्याक्टिकली देख्न सक्छौँ। अब त्यो आँखा कहाँनिर छ त? कतिले भन्छ आँखा यहाँनिर छ, सजनो यो भ्रुकुटीको मध्यमा छ भनेर भन्छ। भ्रुकुटीको मध्यमा जुन ग्ल्यान्ड छ, त्यो ग्ल्यान्डलाई मेडिकल साइन्समा पिट्युटरी ग्ल्यान्ड भन्छ। त्यो पिट्युटरी ग्ल्यान्डमा हेर्ने क्षमता छैन र हामी टिको यहाँ लगाउँछौ भ्रुकुटीको बीचमा, उद्देश्य के भन्दाखेरि बुझाउन लागि कि यहाँ थलाई छ भनेर। त थलाई वास्तवमा यहाँ छैन, यसको पिछाडि छ। अब पछाडि खोपेर त हामी लगाउन सक्दैनौ, छेद पारेर त लगाउन सक्दैन भनेर हामीले बाहिर टिको लगाउँछौ। तर एक्चुली थर्ड आई कहाँनिर छ भन्दाखेरि बाइबलमा त्यसलाई सिङ्गल आई भनेको छ। सिङ्गल आई भनेको दुईटा आँखा एउटा भइदिने, यसको मतलब यो होइन एउटा आँखा फुटाइदियो भने एक आँखाले त्यो ज्योति देख्छ भनेको होइन। बाइबलमा लेख भनेको छ, इफ दाइन आई बी सिङ्गल यो बडी सेल बी फुल अफ लाइट, तिम्रो आँखा एउटा भइदियो भने तिमीले त्यो ज्योतिको दर्शन गर्छौ। गीतामा दिव्य नेत्र खोल्यो भने तिमी त्यो ज्योतिको दर्शन गर्छौ भन्छौ। विभिन्न धर्मशास्त्रमा त्यस्तै पारा व्याख्या गरेको छ कि तिम्रो त्यो शिव नेत्र खुल्यो भने तिमीले त्यो प्रभुको ज्योति, शिवको ज्योतिमय स्वरूपलाई देख्छौ भनेर। तर त्यो ज्योतिलाई देख्नु लागि त्यो थर्ड आई कहाँनिर छ भन्दाखेरि सिङ्गल आई भनेको के अर्थ भन्दाखेरि यो हेर्ने क्षमता हाम्रो आँखामा छ, आँखामा पनि वास्तवमा छैन, अप्टिक नर्भमा छ भन्छ साइन्सले, मेडिकल साइन्सले। एउटा अप्टिक नर्भ देब्रे आँखामा कनेक्ट भएकोले देब्रे आँखालाई देख्छ, एउटा अप्टिक नर्भ दाहिने आँखामा कनेक्ट भएकोले दाहिने आँखालाई देख्छ। हेर्ने पावर आँखामा छैन, अप्टिक नर्भमा छ। त्यो अप्टिक नर्भ दुई ठाउँमा कनेक्ट भएकोले हाम्रो दुईटा आँखाले देख्ने काम गर्छ। त्यो दुईटा अप्टिक नर्भ यसरी मिलेर यो हामी जहाँ टिको लगाउँछौँ त्यसको करिब चार अङ्गुल पछि गएर पिनियल ग्ल्यान्डको छेउमा आपसमा मिल्दछ, इन्टरसेक्ट गर्दैछ, एक दुसरालाई जोइन गर्दैछ। त्यो जोइनिङ पोइन्ट चाहिँ थर्ड आईको पोइन्ट हो पिनियल ग्ल्यान्डको छेउमा। त्यो थर्ड आईले ईश्वरको ज्योतिलाई देख्छ। त्यो माइक्रोस्कोपिक आई हो, त्यो एउटा डिभाइन माइक्रोस्कोप हो जसको द्वारा हामी त्यो सूक्ष्मति सूक्ष्म इनर्जी जो हाम्रो भित्रमा लाइट र साउन्डको रूपमा छ त्यसलाई प्र्याक्टिकली देख्न सक्छौ। र त्यो त्यसैलाई नै हामीले जब त्यो व्रत बन्द गर्छौ, जनेऊ संस्कार गरेको बेला त्यही थर्ड आईलाई खोल्न लागि हामीले उपनयन संस्कार भनेर गर्यौं। त्यसको नाम टेक्निकली हामी उपनयन संस्कार भन्छौ। उपनयन भनेको, नयन भनेको आँखा हो, उपनयन भनेको तेस्रो आँखा हो। जसरी हामी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उप प्रधानमन्त्री, प्रमुख, उप प्रमुख भन्छौ, ठिक त्यसरी नै नयन र उपनयन भनेको, नयन यो दुईटा आँखा भए, उपनयन तेस्रो आँखा भए। र त्यो उपनयनको बेलामा गायत्री मन्त्र सिकाउँदाखेरि गुरुले, आचार्यले तेस्रो नेत्रलाई जागृत गरेर, थर्ड पोइन्ट आईलाई एक्टिभेट गरेर भित्र ज्योतिको दर्शन गराउँथ्यो। अनि त्यहाँबाट उसको मेडिटेसन सुरु हुन्थ्यो, साधना सुरु हुन्थ्यो, मनलाई जित्ने प्रयास र क्रम स्टार्ट हुन्थ्यो। आज हामीले त्यो थर्ड आई नखोलिकन उपनयन संस्कारलाई कम्प्लिट मान्छौ। सजनो, कम्प्लिट त्यति बेला हुन्छ जब त्यो जनेऊ संस्कारको बेलामा थर्ड आई पनि खुल्छ। त्यहाँबाट त्यो साधना गरे भने यो मनको कन्ट्रोल भएर आउँछ, पिस अफ माइन्ड आउँछ। अनि मनलाई जति जित्यौं त्यति हाम्रो जीवनमा, हाम्रो जीवन खिलेर आउँछ, आनन्दमय हुन्छ। मैले हजुरलाई पहिलो एपिसोडमा कुरा गरेको थिएँ कि जसरी पिक्चर हेर्दाखेरि पिक्चरले हाम्रो मनलाई रोकिदियो भने हामी एक किसिमको इन्जोयमेन्ट महसुस गर्छौँ, पिक्चरले मनलाई रोकिदिएन भने

0: बोरिङ भयो भन्छौ हामी, र वास्तवमा आनन्दको परिभाषा हो तपाईँको मन जति बेसी कन्सन्ट्रेटेड छ हजुर त्यति नै आनन्दित हुनुहुन्छ, हजुरको मन जति कम कन्सन्ट्रेटेड छ त्यति नै हजुर अशान्ति महसुस गर्नुहुन्छ। शान्ति र अशान्ति मनको स्थिति हो। मन बिटामा छ भने आसान छ, अल्फामा गयो भने अलिकति शान्ति भयो, थिटामा गयो भने अझै शान्त भयो, डेल्टामा गयो त ऊ त पूर्ण शान्तिलाई प्राप्त गर्यो। यो अवस्था टेक्निकली सिस्टमको अन्तर्गत हो, त्यसलाई यो चिज पायो भने मन शान्त हुन्छ, यो नपायो भने मन अशान्ति हुन्छ भने यो बाहिरको कल्पना मात्रै हो, त्यो टेम्परेरी फेज हो। वास्तवमा मनको शान्ति टेक्निकली मनको डेल्टा अवस्था हो, थिटा अवस्था हो। र म हजुरलाई भन्दै थिएँ त्यो थर्ड आई त्यहाँनिर छ जहाँ हाम्रो दुईटा अप्टिक नर्भ्स मिल्दैछ, त्यो पोइन्टलाई एक्टिभेट गर्ने क्षमता त्यो पावर महापुरुषमा हुन्छ, र जसले त्यो थर्ड आईलाई एक्टिभेट गरेर त्यसलाई खोलेर हामीलाई भगवानको ज्योतिलाई प्र्याक्टिकली देखाउन सक्छ त्यो समयको सच्चा सद्गुरु हो। आँखा बन्द गरेर गुरु बनाउनु हुँदैन, आँखा बन्द गरेर कुनै धर्ममा लाग्नु हुँदैन, त्यो ज्योतिलाई देखाउने क्षमता हुनु पर्यो। हो बाहिरको ज्योतिलाई देखाएर यही ज्योतिले ध्यान गर भनेर भन्यो भने त्यो त भौतिक ज्योति हो सजनो, सूर्यको ध्यान गर्नु भन्यो भने त्यो पनि भौतिक हो। भगवान कृष्णले यो भौतिक ज्योतिको ध्यान आँखा खोलेर गर्नु सिकाएन, ए अर्जुन यो आँखाले तिमीले जति देख्छौ त्यो त भौतिक हो, फिजिकल हो, म तिमीलाई मेटाफिजिकल लाइट देखाउँछु, परास्वरूपको दर्शन गराउँछु भनेपछि त्यो हजार सूर्यभन्दा तिखो ज्योति जो भित्र छ त्यसको दर्शन गराउनु भयो। र मेरो यहाँलाई अनुरोध छ त्यो थर्ड आईले खोलाउने सद्गुरु खोज्नु पर्यो। कुनै पनि धर्ममा जानुहोस्, कुनै पनि संस्थामा जानुहोस् र यो प्रार्थना गर्नुहोस् मैले त्यो ज्योतिलाई देख्न चाहन्छु। हाम्रो सामनेमा स्वामी विवेकानन्द जो ठूलो एउटा धर्म प्रचारक भए, सारा विश्वमा सनातन धर्मको जाने डङ्का बजाउनु भयो, उहाँको उदाहरण हाम्रो सामने छ। उहाँ थुप्रा गुरुकोमा गए, थुप्रा विद्वानहरूकोमा गए, उहाँको एउटै प्रश्न थियो कि जुन भगवानको तपाईँले चर्चा गर्नुहुँदैछ के तपाईँले देख्नु भएको छ, मलाई देखाउन सक्नुहुन्छ। कसैले पनि उहाँलाई सन्तुष्टि दिन सकेन, सबले थ्योरी सुनाए। तर जब उहाँ रामकृष्ण परमहंसकोमा जान्छ, यही प्रश्न गर्नुहुन्छ, रामकृष्ण परमहंसले भन्छ नरेन्द्र मैले देखेको छु, तिमीलाई देखाउन सक्छु। अनि जब उसलाई छलाई खोलेर त्यो एक्सपिरियन्स गरायो नरेन्द्रदेखि उहाँ स्वामी विवेकानन्द बन्नुभयो, सारा विश्वमा सनातन धर्मको लाई फैलाउनु भयो। र सजनो हामी पनि थ्योरीमा बस्नु हुँदैन, प्र्याक्टिकल गर्नुपर्छ। अङ्ग्रेजीमा भनेको छ वन अन्स अफ प्र्याक्टिकल इज वर्थ थाउजन्ड टन्स अफ थ्योरिटिकल, हजार टन थ्योरिटिकल भन्दा एक अन्स प्र्याक्टिकलले जित्छ अरे भनेको पनि छ। एउटा कविले कहते हैं करते नहीं, मुँह के बड़े लबार, तिनके मुँह काले होंगे साई के दरबार, कथनी मीठी खांड सी करनी बिस्की लोय, कथनी छोड़ करनी करे तो विश्व अमृत होए। कि भनेको कुरालाई प्र्याक्टिकली गर्नु सिक्नु पर्यो, र त्यसको लागि हामीले त्यस्तो गुरुको खोजी गर्नु पर्यो जसले हामीलाई थलाई खोलिदिन्छ। त्यो त्यस्तो गुरु पाइँदैन, त्यस्तो संस्था अहिले हुँदैन भन्ने हजुरले छ भने हाम्रो नेपाल मानव धर्म सेवा समितिमा त्यो थर्ड आईलाई प्र्याक्टिकली खोलेर भित्र त्यो ज्योतिको दर्शन गराइन्छ। मैले गरेको छु, आँखा बन्द गर्दा मैले अँध्यारो देख्दिनँ, म लाइट देख्छु। त्यो मेरो लागि मात्र होइन, जसले पनि त्यो थर्ड आई खुलेपछि आँखा बन्द गरेपछि लाइट देख्छ, एकजना होइन हजारौंले त्यो लाइटलाई देख्न पायो, त्यो केही चमत्कार होइन सजनो, त्यो महापुरुषको शक्ति हो। बुद्धले आफ्ना भक्तलाई देखाए, क्राइस्टले आफ्ना भक्तलाई देखाए, मोहम्मद साहबले आफ्ना भक्तलाई देखाए, नानकले आफ्नो भक्तलाई देखाए, महावीर स्वामीले आफ्नो भक्तलाई देखाए, भगवान कृष्णले द्वापर युगमा आफ्ना भक्तलाई गोपी ग्वालहरूलाई त्यो अनुभव गराए, भगवान रामले त्रेता युगमा वानर भालुलाई आफ्ना भक्तलाई अनुभव गराए। समयमा जहिले पनि महापुरुष आयो उसको पहिचान यही हो, उसले प्र्याक्टिकली त्यो ज्योतिको दर्शन गराउन सक्छ, छोरी मात्रै सुनाहरूले सन्तुष्ट गर्दैन। र आज पनि यो त्यो ज्योतिलाई हामीले देख्यो र त्यसको प्र्याक्टिस गर्यो भने, किनभने औषधि लिएर मात्रै रोग निको हुँदैन, औषधिलाई सेवन गर्नुपर्छ। हजुरले त्यो थलाई खोलेर त्यो ज्योति ध्यान गर्नुभयो भने यति थुप्रो जीवनमा लाभ हुँदो रहेछ, जीवन यति मस्त बन्दै रहेछ कि कल्पना गरेर साध्य छैन। त्यसको फाइदा के हुन्छ भनेर म दुई चारवटा हजुरको सामने राख्दैछु, त्यसको त अनगणित त्यसको एडभान्टेजहरू छ, तर मैले दुई चारवटा हजुरको सामने राख्दैछु। मन कन्ट्रोल हुँदै जान्छ, जति प्र्याक्टिस गर्दै जानुहुन्छ मन बाँधिँदै जान्छ, अनि मनको जुन छरपष्टता चारैपट्टि मनको त्यो तरङ्गहरू फैलिएको छ त्यो सबै एकत्रित हुन जान्छ, कन्सन्ट्रेट हुन जान्छ। जसरी हामीले एउटा म्याग्निफाइङ ग्लास राखेर सूर्यको किर्णहरूलाई त्यसमा अगाडि गऱ्यो भने त्यसले जम्मैलाई एकत्रित गरेर त्यो कागज राखेको पनि जलाइदिन्छ, त्यो अग्निलाई प्रकट गरिदिन्छ, सूर्यको अग्नि कति टाढो छ त्यसलाई प्रकट गरिदिन्छ। त्यसरी नै त्यो थर्ड आईले जब त्यसको हामी साधन गर्छौँ यो मन एकाग्र हुँदै जान्छ, अनि एकाग्र जति भयो यो मन त्यति नै यो मनले लेजरको रूप लिन्छ। हजुरले लेजरको बारेमा सुन्नु भएको छ, अहिले लेजरको जमाना हो, लेजरको थुप्रो महिमा हजुरले साइन्समा टिभीतिर युट्युबतिर सुन्नु पाउनुहुन्छ। लेजर के हो त? एउटा साधारण रोशनीमा लाइटमा अनि लेजरमा के फरक छ? यो लाइट जो हाम्रो बाहिर छ त्यसको तरङ्गहरू छरपष्ट छ, त्यही तरङ्गहरूलाई कन्सन्ट्रेट गरेर एउटा लेजरमा बनाइदियो भने त्यो लेजरलाई अचम्बको विश्वास नलाग्न सक्ने कामहरू महान कार्यहरू गरिरहेको छ। अहिले अपरेसन लेजर बिमबाट हुँदैछ, त्यो मिसाइल्सलाई रोक्ने लेजर बिम बनाउँदैछ, यहाँसम्म भन्छ कि त्यही लेजर बिमको जस्तै जब लक्ष्मणजी भगवान रामको लागि जान थाल्नु भयो, माता सीतालाई उहाँले एउटा लक्ष्मण रेखा तान दिनु भयो अरे, आमै यो रेखाभित्र यो हजुर बसिदिनु भयो भने हजुरलाई केही आपत्ति आउँदैन भन्दै माता सीतालाई उहाँले भन्नुभयो, त्यसबाट बाहिर ननिस्किनु न। त्यो अहिलेको लेजर बिम त्यस्तै छ, लेजर बिमले त्यो एउटा बााउन्ड्री दियो भने त्यो भित्र कोही पस्न पाउँदैन। तर सज्जनौ, हाम्रा शास्त्रहरूमा जुन कुरो लेखेको छ साइन्सले त्यही कुरो प्रुभ गर्दैछ। हामीले शास्त्रमा भन्थ्यौँ सूर्य सात घोडामाथि हिँड्छ अरे, अहिले साइन्सले के भन्छ? त्यो रे अफ लाइटलाई जब हामी प्रिजमको थ्रुबाट पास गर्छौँ त्यो सेभेन कलर्स आउँछ, जसलाई विज्ञहरू भन्छौँ हामी। कुरो भन्ने तरिका अलग थियो, अर्थ एउटै थियो, र त्यो जो लाइट हामी भित्र छ त्यसले पहिलो काम गर्छ मनको एकाग्रता बनाउँछ, त्यसमा कुनै कुरोलाई छेड्ने क्षमता हुन्छ, लेजर आइटले जसलाई पनि छेडिदिन्छ। त्यसरी नै हाम्रो भिजन एक्सरे भिजन जस्तो हुन्छ, अनि तपाईँ जुन सब्जेक्टमा जुनै फिल्डमा हुनुहुन्छ त्यसमा तपाईँ टप गर्न सक्नुहुन्छ। क्लासमा एउटा स्टुडेन्ट फेल गर्छ एउटा टप गर्छ, दुइटामा के फरक छ? उसको मन एकाग्र थिएन, अर्काको मन एकाग्र छ। बन्दुक चलाउँदाखेरि जुन सिपाहीले यो तपाईँको राइफल कम्पिटिसनहरू हुन्छ, धनुषकालको कम्पिटिसन हुन्छ, जसको कन्सन्ट्रेसन लेभल जति हाई छ त्यो त्यति नै राम्रो खेल्छ। स्पोर्ट्समा पनि जुन प्लेयरको जति लेभल अफ कन्सन्ट्रेसन हाई छ ऊ त्यति नै राम्रो प्लेयर भइजान्छ, कुनै पनि स्पोर्ट्स होस्। रियो कन्सन्ट्रेसन भन्ने कुरो मनको एकाग्रता हरेक फिल्डमा चाहिन्छ। जब हजुरले मनलाई एकाग्र गर्न सिक्नुभयो, हजुरले मनलाई कन्ट्रोल गरेर त्यसलाई लेजर बनाउने हजुरकोमा क्षमता आयो, हजुर भौतिक जगतमा कुनै पनि फिल्डमा टपमा पुग्न सक्नुहुन्छ। यो अचम्बको क्षमता मन लेजर बनेपछि पाइन्छ, अनि मनलाई जब त्यो ज्योतिमा लगाउँदाखेरि यो मन बिस्तारै बिस्तारै त्यसमा कन्सन्ट्रेट हुँदै जान्छ। प्र्याक्टिस त गर्नु पर्यो भनेको छ, प्र्याक्टिस ब्रिङ्स पर्फेक्सन। अनि त्यसरी नै अर्को फाइदा के हुँदो रहेछ भन्दाखेरि हाम्रो ब्रेन पावर बढाउँदो रहेछ। यो ब्रेन पावरको विषयमा म कोही बेला हजुरलाई डिटेलमा कुरा गरौँला, आज म छोटकरीमा हजुरको सामने राख्दैछु। हाम्रो ब्रेनको 5% 5% पावर पनि हामीले युज गरेको छैन, 95% पावर हाम्रो ब्रेनको त्यस्तै थन्किएर बसेको छ। हामी भिखारी जस्तो भएर प्रे गरिरहन्छौँ, हे प्रभु मलाई यो गरिदिनु, हे देवता यो गरिदिनु, हे भगवान मलाई यो दिनु भनेर माग्ने भइरहेको छौँ, आफ्नो भित्रको पोटेन्सियल नजानेर माग्ने भएको हामी। मैले एउटा कथा जेनरली गर्ने गरेको छु हजुरलाई, आज फेरि दोहोऱ्याउँदैछु। एउटा भिखारी एउटा पहाडको टुप्पामा बसेर भिख माग्थ्यो, भिख माग्दै उसको जीवन बितेर गयो। एक दिन उसको मृत्यु भएछ, छेउछेमेकी लगेर लास जलाइदियो। फर्केर आउँदा त्यो ठाउँ यहाँ मैला पार्यो, ऊ सधैँ यहाँ बस्थ्यो, अलिकति यसको माटो काटी टाँसिदेऊ भन्दाखेरि माटो तासा केही आवाज आयो तलबाट, खनेर हेर्दाखेरि ठुलो काग्री रहेछ तामाको, सुनको असर्किले भरेको। अरे भिखारी कति अभागी थियो, अनलक्की थियो, खजानामाथि बसेर भिख माग्यो, त्यो खजाना कोही दिन खनिहालेको भए, यसो कोट्याएको भए कोही बेला यो माटो म पनि अलिकति टाँसेर सफा ठाउँ बस्छु भनेर कोट्याउनु खोजेको भए उसले यो खजानै भेट्ने थियो, यो संसारको सबभन्दा धनी र प्रतिष्ठित व्यक्ति बन्ने थियो, माग्ने नभएर दिनेवाला भन्ने थियो। सजनो त्यही तपाईँ हाम्रो स्थिति हो, चाहे हामी कसै संसारको मानिससँग मागौँ, चाहे देवी देवतासँग मागौँ, चाहे भगवान्सँग मागौँ, माग्नु त माग्नै हो नि आखिर। र फिलोसफरले भन्छ प्रेयर इज बेगिङ, प्रार्थना पनि बेगिङ हो। तिमीले त्यो कला सिकन बेग गर्नै नपरोस्, आफ्नो भित्रको खजाना प्रकट गरेपछि न तिमीलाई माग्नुपर्छ न बरु तिमी अरूलाई दिनेवाला भन्छौ। त्यो क्षमता तिम्रो भित्रमा डेभलप हुन्छ र जब हजुरले त्यो ज्योतिको ध्यान गर्नुहुन्छ, मनलाई कन्सन्ट्रेट गर्दै जानुहुन्छ, हजुरको ब्रेन पावर जब खुल्छ, देब्रे र दाहिने ब्रेनको जब कम्बिनेसन हुन्छ, आज हामी एक खुट्टे भएको छौँ, देब्रे ब्रेनले बेसी काम गरेको छ, दाहिने ब्रेन 5-6% बेसी कसैको चलेको छैन भन्छ साइन्सले। तर जब त हजुरले त्यो ज्योतिको ध्यान गर्नुहुन्छ, दाहिने ब्रेनको न्युरोन्सहरू एक्टिभ हुँदै जान्छ, दाहिने ब्रेन हजुरको देब्रे ब्रेन जस्तै एक्टिभ भएर गएपछि हजुरको दुईटा ब्रेनको पावर जब डेभलप हुन्छ, संसारमा हजुर माग्ने नभएर दिनेवाला भन्नुहुन्छ। यो सत्य कुरा गरेको मैले हजुरलाई, यसकारण मेरो हजुरलाई निवेदन छ, यो जति कुरो मैले हजुरको समक्षमा तिनवटा एपिसोडमा राखेँ यसलाई हल्का नलिनु होला। यो डाक्टरले के भन्दैछ एकखेप म प्र्याक्टिकल गरेर हेर्छु नि भनेर हेर्नुहोस्। जीवनका जति सुख तपाईँले कल्पना गरेको छ सबै पाइन्छ, आफ्नो भित्रको पोटेन्सियल प्रकट गर्नु पर्यो। हाम्रो भित्र अथाह क्षमता छ र त सक्रेट्सले भने हे म्यान नो दाइ सेल्फ, आफूले आफूलाई चिन्न, आफ्नो भित्रको पोटेन्सियललाई, हामीले हाम्रो पोटेन्सियललाई त्यस्तै छन्काएर राखेको छौँ। यो मनको भित्र जुन क्यापासिटी छ, सोलको जुन ताकत छ, ब्रेनको जुन ताकत छ, यो तिनवटा ताकतलाई हामीले थन्काएर राखेको छौँ। अरू जिउका एक्सर्साइज गरे, जिम गरेर बडीको ताकत बनायौँ, सबै कुरोलाई ताकतवर बनायौँ, तर सजिलो जुन मेन कुरो थियो हाम्रो ब्रेन माइन्ड र स्पिरिट, बुद्धि मन र आत्मा, यसको शक्तिलाई प्रकट गरेनौ, त्यतिको डोरमेन्ट राखिदिउँ र जीवनमा हामीले सुख पाएनौं। र मेरो हजुरलाई निवेदन छ कि त्यो साधनालाई, त्यो आत्मज्योतिलाई प्रकट गर्ने साधना हजुरले जसरी पनि सिक्नु पर्यो, त्यो साधना सिकाउने गुरुलाई खोज्नु पर्यो, त्यस्तो संस्थाहरू खोज्नु पर्यो। बाहिरको ज्योति देखाएर सन्तुष्ट नहुनला, बाहिरको यो भौतिक ज्योति त्यो आत्मज्योति होइन, त्यसको ध्यान गरेर मन कहिले पनि पर्मानेन्ट कन्ट्रोलमा आउँदैन, त्यो त मन भागिहाल्छ नि। अनि ध्यान बेसी गर्नु भने आँखा दुख्न थाल्छ, भित्रको ज्योतिमा त भन्छ नि आँखा बन्द गरेको छु मैले प्रभुको दर्शन पाइरहेको छु। कविहरूले सन्तले भन्यो हो कि अचरज देखा भारी साधो, अचरज देखा भारी रे, बिन भूमि के महल बना है तामे ज्योति उजारी रे, अंधा देख देख सुख पावे बात बतावे सारी रे। कि आकाश को बीच में महल छ रे, बिल्डिंग छ रे, त्यसमा बत्ती जलिरहेको छ, अनि अन्धा मान्छेले आनन्द लिने भन्दैछ मैले यस्तो देखेँ भनेर। यो हाम्रो यसको भित्रमा त्रिकुटी महल भन्छौ, त्यहाँ त्यो जगमग त्यो ज्योति डिभाइन लाइट भर्गो ज्योति जलिरहेको छ। जब हाम्रो आँखा खुल्छ हामीले त्यो ज्योतिलाई देख्ने हो, अनि त्यो ध्यान गर्न थालेपछि हाम्रो अर्को जन्म भयो, त्यसलाई सेकेन्ड पुनर्जन्म भन्यो, सेकेन्ड बर्थ भन्यो। बाइबलमा के भनेको छ, इफ यु वन्ट टु इन्टर द किङडम अफ गड यु हेभ टु बी बोर्न अगेन, तिमीले भगवान्को साम्राज्यमा प्रवेश गर्न चाहन्छ भने तिमीले फेरि जन्म लिनुपर्छ। त्यो मरेर अर्को आमाको गर्भमा आएर जन्म लिने कुरा होइन सजनो। हाम्रो यहाँ पनि द्विजको कुरा गर्छौ, द्विज भनेको दुईपल्ट जन्म लिने प्राणी हो मनुष्य। पहिलो जन्म आमाको गर्भबाट भयो जसबाट हामी यो मनुष्य शरीरमा आयौं, तर आएर पनि आफ्नो पोटेन्सियललाई चिनेनौ, त्यो मनलाई जित्ने कला नसिकेर मनको बन्धनमा फसेर अब दुखी भएर, मनको बन्धन भनेको जेल जस्तो हो, जेलमा हजुर जति बस्नुहोस् 7-स्टारको फेसिलिटी भए पनि आफूलाई मजा लाग्दैन, किन बन्धनमा छौ, स्वतन्त्र भएपछि कति मजा लाग्छ। र मनको बन्धनबाट मुक्त हुने, पीस अफ माइन्डलाई प्राप्त गर्ने, मनको शक्तिलाई प्रकट गर्ने, ब्रेनको पावरलाई प्रकट गर्ने, त्यो आत्मज्ञानको साधना, त्यो मेटाफिजिकल मेडिटेसन, किनभने हामीले जति मान्छेले मेडिटेसन सिकाउँछ त्यो भौतिक मेडिटेसन सिकाउँछ, जहाँ ब्रेनको उपयोग छ, इन्द्रियहरूको प्रयोग गरिन्छ वास्तवमा त्यो मेडिटेशन देखि माथि एउटा मेटाफिजिकल मेडिटेशन छ पराभौतिक ध्यान छ जसमा बुद्धिको केही प्रयोग छैन इन्द्रियको केही प्रयोग छैन त्यो तेस्रो नेत्रबाट मनले त्यो ज्योतिको ध्यान गरेर विस्तार विस्तार आफूलाई त्यसले त्यो गर्दै जान्छ मलाई एउटा सानो कथा याद आएर म हजुरसँग बिदा लिन्छु एकपल्ट एकजना बहिनीको बिहा भएर गयो ससुरालीमा बस्थ्यो एउटा साधु आएछ साधुले सोधेछ बहिनी तिम्रो उमेर कति भयो भन्दा मेरो उमेर 10 वर्ष भयो भने तिम्रो श्रीमानको उमेर कति भयो भन्दा उहाँ त 2 वर्षको हो भन्यो सासूको उमेर कति भने 1 वर्षकी हुन् भन्यो ससुराको उमेर कति भन्दाखेरि उहाँको जन्मै भएको छैन गर्भमै हुनुहुन्छ भन्दा ससुराले सुन्दै थियो छेउको कोठामा उफ्रेर आयो बहु बुहारीलाई गाली गर्न थाल्यो यो कस्तो बोलेको भनेर साधुले भने हजुरले हाम्रो कुरा बुझेन हाम्रो आध्यात्मिक कुरा हुँदै थियो हजुरको बुहारीको थलाई खुलेको 10 वर्ष भयो उसले ईश्वरको ज्योति ध्यान गर्दै आनन्द लिइरहेको छ र उसले आफ्नो उमेरलाई 10 वर्ष बतायो तपाईँको छोराले उसको श्रीमानले 2 वर्ष पहिला त्यो थलाई खुलेर त्यो भित्रको भर्गु ज्योतिलाई देख्नु थालेर उसको उमेर 2 वर्ष भन्यो तपाईँको श्रीमतीले 1 वर्ष पहिला त्यो तत्व ज्ञानलाई प्राप्त गर्यो र उसको उमेर 1 वर्ष भन्यो र मेरो ससुराले अहिले त्यो पराभौतिक तत्वलाई देख्नु पाएको छैन त्यो हात ज्ञानलाई प्राप्त गरेको छैन भनेर यहाँ त हजुरलाई सत्सँग सुन्नुहुँदैछ गर्वै सुन्नु मात्रै हुँदैछ भनेर गर्वै छ भनेको छ त्यसकारण सज्जनो मेरो हजुरलाई निवेदन छ हजुरले यसलाई हल्कामा एक कालले सुन्यो अर्कोमा नानिकाल्नु होला अति बहुमूल्य कुरो मैले हजुरको समक्ष राखेको छु मेरो जीवनको एक्सपिरियन्स सेयर गरेको हजुर कुनै फिलोसफी छ भने मेरो उद्देश्य होइन र हजुरले यो त्यो थर्ड आईलाई खोल्ने साधना कहीँबाट सिक्न पाइन्छ भित्र त्यो भगवान्को भर्गु ज्योतिलाई डिभाइन लाइट देख्नु पाइन्छ भनेर खोज्नुहोस् पाउनु भएन भने हाम्रो नेपाल मानव धर्म सेवा समितिका सेन्टर्सहरू नेपाल आदि राज्यभरि छ हजुरले त्यहाँ सम्पर्क गरेर त्यहाँ उहाँहरूसँग कनेक्ट गर्नुभयो भने निश्चित रूपले अर्को थर्ड आई खुल्ने हो थर्ड आई खुले जब साधना गर्नुहुन्छ यति बेसी पावर आउँछ त्यति बेला लाग्छ म मेरो भाग्यलाई स्वयं बनाउन सक्छु भाग्यको भरोसा दुःख पाएर जिन्दगी बिताउनु पर्दैन जीवन आनन्द र सुखले हाम्रो जीवन बित्न सक्छ भन्दै म यहाँबाट बिदा लिन्छु धन्यवाद
1: कार्यक्रम सुने पश्चात हजुरहरूमा कुनै पनि प्रकारका जिज्ञासा भए हामीलाई यस ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ नेपाल मानव धर्म सेवा समिति केन्द्रीय कार्यालय गौशाला काठमाडौँ फोन नम्बर 01448 7711 इमेल ठेगाना kathmandu.ashram@gmail.com धन्यवाद शुभ दिन
2: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
3: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ
2: ए छोरी पो हेर न छोरी विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो
3: ल बुबा अब तपाईँ ढुक्क हुनुहोस् तपाईँको सपना अब पूरा हुनेछ किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर
5: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम कर्णाली पुल महाकाली पुल घोडाघोडी ताल कैलाली बुद्ध जन्मभूमि कपिलवस्तु श्रीजी शाश्वत धाम नवलपरासी देवघाट धाम चितवन पशुपतिनाथ काठमाडौँ
4: भारततर्फ हरिहर क्षेत्र पटना मातृ मोक्ष धाम पुनपुन महाश्रद्धा स्थल गया काशी विश्वनाथ चौरासी घाट दर्शन विन्ध्याचल पर्वत बिन्दावासिनी त्रिकोण यात्रा प्रयागराज स्नान मनगद कृपालु धाम नैमिषारण्य अयोध्या श्रीराम जन्मभूमि मथुरा गोकुलधाम वृन्दावन गोवर्धन हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते। यात्रा अवधि 25 दिन। लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
5: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093, पान पसल साडु बाटो चरीकोट।

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्णजीका असीम कृपाले सदाझैं यस वर्ष पनि वितक चर्चा तथा श्रीकृष्ण कथाको विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवालज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म, समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म, स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म, वितक चर्चा कथा 2 देखि अपरान्न 3 बजेसम्म श्रीकृष्ण कथा, अपरान्न 3 देखि 4 बजेसम्म भजन कीर्तन नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोला डाँडा रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783। स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई, युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 9841017099, 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
1: आया, आया।
2: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
2: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
1: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
2: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-4341-47। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589569 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2 बाबरे कुसावती दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पावटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: रात ही बनाए पनी होने ने क्या भागो हाय कदे बिगड़े को हो
1: हाय ने साइला दाई के बिगड़े हो खटंगटंग पार दे उन्हें चाहता
0: ये ना भाई यू लोगा सिलावनी मिशन बिगड़े था कोई काम ही कोई राखा था ना मने को बनाए ढाउनी को ताऊ ये ता था ही ना टीम लाइक ये था था
1: किन थाहा नहुनुनी साइला दाई चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
0: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
2: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार
3: ख्याल राख्नुस् तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ
4: विचार गर्नुहोस् अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौं भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ
3: सम्झनाहोस् जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन रगत दूषित बन्न पुग्छ खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ
4: याद राख्नुहोस् जाँड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन पीर परेर खाएको दुःख भुल्न खाएको शोक बिर्सन पिएको तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन् यसै कारण
3: होसियार हुनुहोस् जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ
4: सजग बन्नुहोस् कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ आफैलाई पनि त्याग्न सक्नुहुन्छ तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न
3: जिम्मेवारी वहन गर्नुहोस् शरीरमा लागेको रोगको उपचार गर्न तपाईसँग पैसा हुँदैन आफ्ना नानीहरूलाई पढाउन तपाईसँग खर्च हुँदैन औषधि खान पैसा हुँदैन तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ
4: त्यसैले आजैबाट सचेत बनौ जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ
3: कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन शारीरिक यातना त पाइरहेका छैनन् बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन् तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ
5: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील
1: होइन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ
6: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि
1: लौ बहिनी यति कुराको लागि भौतारिनु पर्दैन नि हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि
6: ए हो र दाई उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
6: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: तहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौं।
0: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
1: भदौ 29 गते सोमबार गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरीशंकर 6 शंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैकेश्वर 1 गैरीमुदी।
0: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851 17 63 67, 9863 31 28 10, दोलखा लायन्स आँखा केन्द्र दोलखा।
2: ए माइला गुरुजी।
3: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
3: चुप।
4: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
1: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768 72 77 77, 9844013 110, 9844065466, 9818315133।
0: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
6: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
7: हैन, के एकले गुनगुन गरिरहेको?
6: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिजातको चल्ला पालौ भनेर सोचेको।
7: अनि के भयो त, लगेर पाले भइगयो नि?
6: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
7: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
7: सम्पर्कको लागि 9844 46 69 08, 9844 46 69 08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
7: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइने के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्ष हो तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा

0: अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
3: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा, इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083/84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082/83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83/84 बजेट, लेखा सुपरिवेशन समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
3: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
0: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शीर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
3: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कारिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
0: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिना

0: समूहको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा 0494421671 र 0494421912। स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, सम्पर्क नम्बर 98410-1709, 98410-1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कस्तो दाँत दुखेको, अघिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजाऊ भने।
6: अब के गर्छ धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
7: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दोलखा। सम्पर्कको लागि 98 41 57 70 69।
5: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
9: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
7: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: तपाईँले आफ्नो लागि मात्र सोच्दा अरूलाई नकारात्मक असर गरेको हुन सक्छ।
12: हो, राति अबेरसम्म हल्लाखल्ला गर्दै हिँड्ने यो व्यवहारले वृद्ध वृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुन सक्छन्।
11: सोच्नुहोस्, तपाईँ अरूलाई सुख दिन सक्नुहुन्न भने दुःख दिने अधिकार पनि त छैन।
7: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
11: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त।
13: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
11: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
13: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
11: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
13: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
11: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
13: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
11: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
13: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
11: यसबाट जोगिन ध्यान पुर्याउँ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
7: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सन्देश।
14: यो रेडियो सैलुङको समय सूचक हो।
15: यति बेला बेलुकीको 10 बजेको छ।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभरात्री।

நாராயணம் அவையோ பதாயினி வையகோ ஸ்ரீ ஹரிவம்ச புராண ஹரிவம்ச பிரபகோ யோத்தியாலே கரிக்கன கதி குறாக விஸ்தார கரிச்ச வந்து சொன்ன சவுனகாதி வணிகன சவுனகாதி நாமருக்கு 88,000 ஸ்ரீக பிரதி குருஷத்துல பதவனு போ ஸ்வைனி கதாரு லியாயர வைசம் பாண நாமருக்கா குருலி ராஜா ஜனமி ஜெயில லியார் பதவனு போ ஸ்வைனி கதாரு லியாயர हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गर्न आइरहेका छौं राजन अब त्यसै मौकामा यतापट्टि के भइरहेको छ त भनेछला भनेदेखि जब त्यस्तो किसिमले गरिकन उतापट्टि यो उर्वशी नहुँदाखेरिमा जुन स्वर्गको नाचगानको त्यहाँ सम्पूर्ण जुन हो उतापट्टि जो त्यसरी जो अध्यारो भइरहेको छ महाराज अब ऊ हुँदाखेरि म कति उज्यालो हुन्थ्यो कति रिमझिमी हुन्थ्यो कस्तो जुन हो एकदम सितले चमत्कार हुन्थ्यो अरे भनेदेखि उर्वशी नहुँदाखेरिमा त्यस्तो जो एकदम हो कि होइन जस्तो त्यस्तो भइरहेकै छ भने अनिखेरि अब त्यस्तो भइसकेपछि महाराज इन्द्रले भन्नुभयो कि ओहो ए अझभरि उर्वशी खोइ त उर्वशी छैन उर्वशीलाई देखिया छैन भन्दाखेरिमा त उर्वशी त यस्ता यस्ता किसिमले गरिकन जो श्राप पारेर त्यो श्रापका कारणले गर्दाखेरि मर्त्यमण्डलमा गएर मनुष्यका साथमा विवाह होस् भन्ने श्राप परेको हुँदा अनिखेरि राजा पुरुरबाको साथमा बिहे गरेर बसेकी छन् भनेर भन्ने कुरा भयो भइसकेपछि ओहो ए त्यसो बाटो भएन तिनको श्रापको अवधि बाँकी छ कि सकिन ला भन्दाखेरि म त श्रापको अवधि त सकिन लाग्यो तर पनि अनि ल अब त्यसो भएदेखि अब यहाँ ल्याउनु पर्दो ल्याउनु पर्छ भनेर भन्दाखेरिमा त अब महाराज अब तिनलाई यहाँ ल्याएर के गर्नु थियो तिनको प्राणभन्दा पनि प्यारा दुईवटा भेडा छन् अब ती भेडा जहाँ हुन् ती उहीँ पुगिजान्छन् अब के गर्ने त भनेर भन्नुभयो भनिसकेपछि उपरान्त ल त्यसो पो हो भन्दा त्यसो हो ल त्यसो हो अरे भनेदेखि अब के गर्ने त भने सल्लाह भनेदेखि अब ती जहाँसुकै हुन् तिनको जो भेडा चाहिँ हरण गरेर ल्याउँ भनेर भन्ने त्यस्तै किसिमको जो विचार उतापट्टि भयो भइसकेपछि उपरान्त त्यहाँबाट लौ भनेर अनि त्यो कुरालाई एकदम बडो जुन हो राम्रो गम्भीर किसिमले गरिकन त्यो गरेर अनि बडो जो विचार भयो भइसकेपछि त्यहाँबाट अनिखेरि उतापट्टि कस्तो गन्धर्वहरूलाई जो पठाइयो महाराज हरिबसोस् गन्धर्वहरू त्यहाँबाट अनिखेरि गए गइसकेपछि उपरान्त ल अब ती उर्वशीका भेडाहरू जब जहाँ छन् अनि ती भेडाहरू जो ल्याउनु हरण अपहरण गरेर जो ल्याउनु भनेर भनी हुकुम भइसकेपछि त्यहाँबाट अनिखेरि जुन हो त्यो गन्धर्वहरू गए गइसकेपछि उपरान्त त उतापट्टि के भइरहेको थियो त मानिसहरूलाई भने त्यतिखेर जो रतिकालको अवस्था भइरहेको थियो र अनिखेरि जो गन्धर्वहरू गएर त्यहाँबाट ती भेडा घर खोरमा थुनेका ती भेडाहरूलाई त्यहाँबाट सतर्क निकालेर अनिखेरि त्यहाँबाट बाहिर लिएर आए बाहिर निकालिसकेपछि उपरान्त त अनिखेरि त ती भेडा त कराउन लागि गए अनिखेरि जब त्यसरी जो ब्या गरेर जो जब भेडा कराउन लागेका थिए भेडा कराइसकेपछि उपरान्त अनिखेरि उतापट्टि हुन्थ्यो उर्वशीले जो सुनिन् भेडा कराएको सुनिन् ओहो ए भेडा त चोरले लग्यो तपाईँ के हेरेर बस्नु भएको भनेर भनिन् रतिकालको अवस्था थियो रतिकालको अवस्था हुँदाखेरिमा त ओहो ल भइगयो त अनि भनेर हत्तन बद्ध उठौ भनेर उठ्दाखेरिमा अनि नाङ्गो शरीर पनि देखियो देखिसकेपछि उपरान्त त ल अनि अब दुईटा कुरा एकैचोटि जो चुत भयो महाराज हेर्नुहोस् अनि त्यो भेडाको संरक्षण गर्छु म भनेर भनेकामा भेडा छोराले लगो एउटा थियो अनि रतिकालको अवस्था भन्दा बाहेक अघिपछि तपाईँको नाङ्गो शरीर म नदेखु है भनेर भन्दाखेरिमा रतिकालभन्दा बाहेक पनि जो नाङ्गो

शरीर पनि देख्यो, देखिसकेपछि उपरान्त अनिखेरि त ओहो, र दुईटा कुरा जब त्यसरी चुचुत भइसकेपछि उपरान्त त ल भइगयो त पटेर त्यहाँबाट अनिखेरि आज आज भोलि भोलि पर्सि पर्सि गर्दै गर्दै गर्दै गर्दै ल्याउँदाखेरि म त महाराज अनि उर्वशी नामहरूको जुन अप्सरा पनि त्यहाँबाट स्वर्गतर्फ गइन्, स्वर्गतर्फ गइन्। यतापट्टि के भयो त भनिसक भने पुरै नामहरूको जुन राजाले जतिखेर पनि उर्वशी यो उर्वशी भनेर भन्नुहुन्छ, हे उर्वशी भन्नुहुन्छ, हरेक किसिमले गरिकन उतापट्टि उर्वशीलाई बिर्सिनु सक्नु भएन उहाँले। अनिखेरि त्यति गर्दै गर्दै गर्दै ल्याउन उर्वशीको खोजी ज्यादै भयो। अनिखेरि अब राजाको उतापट्टि के भयो भने मनस्थिति नै ऊ अर्कै किसिमको भयो, अर्कै किसिमको भयो, लगतिरै अर्कै किसिमको भयो उर्वशी नहुनाले गर्दाखेरिमा। जब त्यस्तो भइसकेपछि त्यहाँबाट गर्दै गर्दै ल्याउँदाखेरिमा कुनै वर्ष कुनै एक ठाउँमा गएपछि उर्वशीको र अनि उतापट्टि राजापुर र भएको भेट भयो। भेट भइसकेपछि ओहो उर्वशी तिमीले किन यस्तो गर्यौ, हँ के गर्यौ भन्दाखेरि मतलब महाराज हेर्नुहोस् अब तपाईँलाई मैले जो पहिल्यै बाचा फतेकै गराएको थिएँ के गरेको थियो त भने यसलाई भन्दाखेरि जस्तै मेरो प्राणभन्दा पनि प्यारा ती जुन दुईटा भेडाहरू थिए ती भेडाको संरक्षण गर्नुपर्छ भन्ने एउटा थियो। म घिउै घिउ खान्छु, म घिउभन्दा बाहेक जस्तो केही पनि खान्न, मलाई घिउ घिउ खुवाएर तपाईँले पाल्न सक्नुपर्छ भन्ने दुईटा थियो। अनि अब तपाईँको जो नाङ्गो शरीर र त्यही कालको अवस्थाभन्दा बाहेक अघि पछि म नदेखु भन्ने, अनि यो तिनवटा प्रतिज्ञा मध्येमा दुईटा तपाईँको एकैचोटि चुत भयो। अनि फेरि कस्तो त भनिसकेला भनेदेखि अब उतापट्टि भेडा पाल्छु तपाईँले भनेकोमा भेडा चोरले लग्यो, यो चोरले लग्यो भेडा तपाईँ के हेरेर बस्नु भएको भनेर मैले भन्दा तपाईँ हतन पत्तर रति क्रीडाबाट उठ्दाखेरिमा तपाईँको नाङ्गो शरीर पनि देखियो। अनिखेरि दुईटा एकैचोटि नै त्यो प्रतिज्ञा चुत भएको कारणले गर्दा अनिखेरि मैले त्यसरी बसेँ। जुन बाचाबाट हारिसकेपछि अनिखेरि त्यो बाचालाई जोगिराउनु हुँदैन कहिल्यै पनि महाराज हेर्नुहोस्। अनिखेरि बाचालाई जोगिराएर कहिल्यै पनि राम्रो हुँदैन है। जब त्यहाँ त्यस्ता किसिमले गरिकन अनिखेरि मैले दिएँ तपाईँसँग नभएको कारण यो हो। बाचा भन्ने कुरो त ठुलो छ त हेर्नुहोस्। बाचाहारी भूप रूपमा गदैले पुत्रै मारे मोहिनीका मतिले छोडेन तै पनि आफ्नो कर्म कस्तै आपदमा पनि राख्नु धर्म भनेर भनिएको छ। हेर्नुहोस् अब आपद विपद पर्यो भनेर आफ्नो धर्म कर्मलाई कहिल्यै पनि त्याग्नु हुँदैन। हेर्नु त आफ्नो धर्म कर्म जस्तै आपद परोस् विपद परोस् त पनि आफ्नो धर्मलाई जो हो सम्हालेर लानुपर्छ, अँगालेर लानुपर्छ महाराज हेर्नुहोस्। जब त्यस्तो हो त्यस कारणले गर्दाखेरिमा राजा रुक्मागदले पनि जब त्यस्तो गरेर उतापट्टि जो हो अनि एकादशीको व्रत उसले त्यसरी गर्नु भइराखेकै थियो। ए सौनकादि नामहरूको 88,000 ईश्वर हो हेर्नुहोस्। अनिखेरि यस्ता यस्ता किसिमले गरिकन जुन म आएकी हौ भनेर जब उर्वशीले भनिसकेपछि उपरान्त ल अब त्यसो भएदेखि उर्वशी अब कसो गर्नु त म त तिमी बिना त मेरो प्राणै पो जान आँटो भनिसकेपछि र अब जो कुनै बेला आएर म तिमीलाई जो म भेट देउला अनि अब त्यतिखेरसम्मको लागि म सन्तोष भएर बस्नु भनेर अनिखेरि उनले जो सन्तोष दिलाएर अनिखेरि आउनु स्थानमा गइन्। अनि राजा पुरुरबा पनि आउनुभयो। आइसकेपछि उपरान्त अनिखेरि अब कुनै बेलामा उर्वशीका साथमा राजा पुरुरबाको जो भेट भयो हे महाराज, जब त्यसरी जो भेट भएर अनिखेरि उनले केही सन्तोष त्यसरी जो पाइरहेकै छन्, त्यो संसारमा सन्तोष र आनन्द भन्ने कुरा कसैलाई पनि हुँदैन। एउटा न एउटा कुराको जो चोट परेको हुन्छ, एउटा न एउटा कुराको जुन हो तपाईँ कुडिएको हुन्छ, एउटा न एउटा कुराहरू चुत भइराखेकै हुन्छ। त्यस हेतुले गर्दाखेरि म राजा पुरुरबालाई पनि त्यस्ता किसिमको अप्ठ्यारो उतापट्टि उनलाई त्यो पर्नाले पर्न गयो। अब उतापट्टि जो उर्वशीलाई पनि त्यस्तो जुन प्रतिज्ञा चुत उनले प्रतिज्ञा गराएकामा प्रतिज्ञा चुत भयो। अनिखेरि जब त्यस्ता किसिमले गरिकन अनि त्यहाँबाट जो उनीहरू छुट्नु पर्यो अनिखेरि उनका छोराहरू थिए अब तिनले उता राम्रोसँगले गरिकन राज्य गर्दै गर्दै लाने छन्। ए सौनक आदि नामहरूको 88,000 ईश्वर हो भनिकन 88,000 ईश्वरलाई गुरु सुत्तजीले बताउनु भएको जुन किसिमको कथाहरू हुन् सही नै कथाहरू ल्याएर यतापट्टि के भयो त भनिसक भने जस्तै जो राजा जन्मेजयलाई पैसा पाइने नामहरूको गुरुले ल्याएर बताउनु भएको जुन किसिमको कथाहरू हो सही नै कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गरियो। अब यो कथाले जो धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भन्ने र एउटा या शनिश्वरहरू शान्ति हुन्, शनि सात आदि गरेका ग्रहहरू शान्ति हुन्, उल्का भ्रमरी शान्ति हुन्, राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन्, कल्याण होस्, मंगल होस्, पवित्र होस्,
उदय होस् भनेर भनी यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो श्री हरिवंश पुराण हरिवंश प्रभुको यो अध्यायले गरिकन यथामति विस्तार गरियो। देवकी सुत गोविन्द वासुदेव जगतपते रक्षमे स्तनयम् कृष्ण त्वमहं शरणं गत। देवकी सुत गोविन्द वासुदेव जगतपते देहि मे स्तनयम् कृष्ण त्वमहं शरणं गत। नारायण ओम श्रीकृष्णार्पणमस्तु।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मेरो घर ठेगाना यस प्रकार छ, सैलुङ छोरी गाविस वडा नम् 6 गंगबहादुर खड्का। म एउटा शिलाख भन्न चाहन्छु। धर्छु छार समुन राज सहजाय भन्ने इरादा धरे, श्रीरामको चरण रविन्द्र मनले अत्यन्त चिन्तन गरी, भन्छन् वीरहरूलाई ताई हनुमान हे वीर हो परतरे, कंसैले पनि मार्नको मन गरी हातमा उठायो जस, विदुको शरीर धारी गगनमा उड्नु भयो झर तस, माला देवी र देवी वस्त्र जसको खड्कै छ हातमा पनि, पर्ख्याल छन् लोकमा भगवती बहिनीहरू के भने, दुखित भई गजधुमेको चरणको ध्यान गर्दछन् जो यहाँ, पापले मुक्त भए र भक्तहरू त्यही पुग्छन् पदम पदमा, गाई धाव विषय किरिन् यति भनी सजन जाउन् रीति गरी, झिक्छन् सुरतले त भक्त दुःखमा पर्द उतर्छन् धरी, गाई धाव विषय किरिन् यति भनी सजन जाउन् रीति गरी, झिक्छन् छोरेतले त भक्त दुःखमा पर्द उतर सिन्धरी, प्रभाव यस्तो जानी जगत जननीको ताप गर्न लाग्नुभयो, हिला गर्नुभयो शेषो मोतीजुका कोबाट पैदा भए, नन्दैका कुरालाई उजाल गरिदिने भक्त उपर प्रेमधरी, कंसैले पनि मार्नको मन गरी हातमा उठायो जसै, विदुको शरीर धारी गगनमा उड्नु भयो झर तसै, माला दिव्य र देव्य वस्त्र जसको खर्कै छतमा पनि, पर्ख्या छन् लोकमा भगवती बहिनीहरू के भने, दुखित भई गजमको चरणको ध्यान गर्दछन् जो यहाँ, पापले मुक्त भएर भक्तहरू त्यही पुग्छन् परम परमा, मालिक चौध भनी जो भगवती बहिनीहरू के भनी, दुखित भई गजमको चरणको ध्यान गर्दछन् जो मूर्ति नाम धरी सकिन घरीमा पस्ने बखतमा पनि, पर्ख्या छन् लोकमा भगवती बहिनीहरू के भनी, भ्रमणको करुणा बुझेर ऋषिले बिन्ती गरे यो तसै, वर्मन हुन् शुभ शुभ शुभ सबै सुनि रहन्छु कछो, बाँकी छैन तथापि सुन्न अहिले इच्छा मयो गर्दछ, आउला जब यो कली बखतमा पर्ने दुराचार भए, गर्नेछन् सब पाप अनेक तरहका निष्कमतीमा गए, साँचो बात गरैनन्को अरूकै निन्दा त गर्नन् पनि, अर्काको धन खानलाई अभिलाष गर्नन् असल हो भनी, जाति धर्म रहैनन् क्षेत्रीहरूमा जो छन् यिनी चार, सुद्रथे तप सेवै रहनन् ब्रह्मन् सरीका बरो, जाति धर्म रहैनन् क्षेत्रीहरूमा जो छन् निचार, भ्रमण भइकन बेत बेचिरहनन् कोही फरुन् त पनि, धन ठुलो पनि छ भने सहज धन आर्जन गरौँला भने, कामका चाकर झै भएर रहनन् स्त्रीलाई देउतै सरी, मान्नन् पितृ र मात्रलाई बुझी खुब शत्रु सरीका गरी, यस्ता नष्ट कसरी मुक्त त हुनन् संसार सागर तरे। जय होस्। यति यो चाहिँ कलिधर्मको शिलाको।
2: कालिन्चो गाउँपालिका वार्ड नम्बर 4 को कमल प्रसाद घिमिरे हुँ। म 80 वर्षको उमेरमा सैलुङ एफएममा यसो मैले जानेको दुई चारवटा शब्द गीत भजन भन्न म आएको।
1: पुण्य भूमि जम्मू दिपा भगवतीको राजा, पुण्य भूमि जम्मू दिपा भगवतीको राजा, नेपाल हाम्रो कति राम्रो एसियाको माझा, नेपाल हाम्रो कति राम्रो एसियाको माझा, भगवतीले भोगा खान्छन् यही शरद कालमा, भगवतीले भोगा खान्छन् यही शरद कालमा, संसारी जीवन जति पार्छन् माया जालमा, दसैँ आयो

घरा पल्ला घरा कार्तन बो का खासी ओल्ला घरा पल्ला घरा बो कार्तन बो का खासी गरी पका छोरा छोरी रुन्छन् दैला बसी गरी पका छोरा छोरी रुन्छन् दैला बसी ओल्ला घरा पल्ला घरा गर्छन् सोली डोली बुढी पनि भन्छे उता मलाई पनि ल्याइदिनु छ मखमलको चोली यस्तो कस्तो दैव र कस्तो कर्म रहे छ रे दुखी जीवन बिताउन भोगारो दुखी जीवन बिताउन होगारो दुखी जीवन बिताउन होगारो 2010 साल लौ जेठाको महिना 15 गते गएको थियो शुक्रबारको दिन 15 गते गएको थियो शुक्रबारको दिन चढ्यो नि हिमाल चुचुरा चढ्यो नि हिमाल चुचुरा हाम्रो टेन्जन स्यार बाले चढ्यो नि हिमाल चुचुरा

0: त्यन्यन शर्वा हिमाला माचरी कानाएको त्यन्यन शर्वा हिमाला माचरी कानाएको चोरी मारिदिया नै सुन गयो मासु न खानु भयो धार्मी थियौ तिमी अपराधी पो हुन गए उजेल मेरो वार्थ गयो बालिकाई वचन सुनेर रिसले थक्छस् त बोल्छस् कति बाली हुँ भनेर गर्गत नगर साँच्चै त होस् दूर माथि पापको डर र तिर्न राखी तैले खुस भई बुहारी हरिस त्यही पाप अहिले तँलाई प्रकट हुन गयो त्यही पापले पो भरिस धर्मै थापन गर्नलाई मैले अवतार मैले लिए धर्मै जाने अधर्मको मत हुँदा तैलाई मारिदिए बेसिंहासनमा बसी बिरहरू राखी सभा खुब गरी लाग्यो भन्न म मर्छु हेर बिरहो रामको अगाडि परि रामनारायण हुन अवश्य बुझियो चौधै भुवनका धनी मानिसको अवतार लिए प्रभु भने मैलाई मर्नै भनी राजा अनरञ्ज सूर्य कुलमा कोही एक महात्मा थिए मैले व्यर्थ बिरु गरेर पछि पो सारप तिनीले दिए मेरै वंश महा अवश्य अवतार नारायणैले लेलान् तेरो राक्षस वंश नाश गरी त तैलाई मारिदेलान् हे रामचन्द्र अयोग्य हो तर पनि तिम्रा प्रभावले गरी सीता त्याग्न तयार बन्न छु मता आद्या शिर परधारी अर्काका कपडा जुत्ताहरू पनि हुँदैन हाइलाउनु नाप्नु ठिक हुँदैन खाली दृजले निर्लज्ज गीत गाउनु चिसो वस्त्र लगाई चट्ट सुतनु जुठो भई शिर छुनु सयनमा बसी भोजन आदि गरनु जुठो भई चल्दिनु यस्तो काम गरेर ब्राह्मणहरू कुल भ्रष्ट नै गर्दछन् तसमाथि सब काम छोड नभनु विद्वानहरू भन्दछन् ब्रह्माजी शिवजी र विष्णु भगवान जो हुन् जगतका धनी गर्तन सृष्टि र नाश यो सकलको हर्तार कर्ता भनी यस्तो यस्तो काम गरेर ब्राह्मणहरू कुल भ्रष्ट नै गर्दछन् तसमती सब काम छोडन भनी विद्वानहरू भन्दछन् राम राम हे दुनिया अचम्म सुनिया बाँदरले गाई दुया ढुङ्ग्रो पोखी गया दुधै लडी गया शिर गाडी पहिरो गया हे कृष्ण सारै आपत पार्यो मलाई सारै विपत पार्यो मलाई दुशासनले सारी तान्यो शकुनीले कुट्यो दुशासनले सारी तान्यो शकुनीले कुट्यो भैको पत्थर फलेर हातको चुरा फुट्यो भैको पत्थर फलेर हातको चुरा फुट्यो
1: तछु छाडो समुद्र आज सहज यी भन्ने इदाराधरी श्रीरामका चरण र बिन्द मनले अत्यन्त चिन्तन गरी भन्छन् वीरहरूलाई त्यही हनुमान हे वीर हो पारतरी सीताजीकन भेट्दछु म अहिले जान्छु बड भेट गरी पापी जन पनि रामका शरणले संसार पातहरु छ त उनकै काम निमित्त औडी सगली जान्छु दुतै हौ म त क्याडर छ र समुद्र तर सहजै पन्छु लङ्का भनी

सहिता वायु शरी हुन गए हनुमंत सहिता आकाशमार गरी कुदेर हनुमान उड़ते दिया काशमा सीताजी कन भेटी फर्कन फेर रामचंद्र का पासमा पुग्नी अकल बल छैन इनको भुजौ सबै बल भनी इन्द्रादीहरूले खटाई सुरसा जल्दी पठाए पनि जल्दी गई सुरसा अघिल्तिर बसिन् सामने हनुमानका के भन्छन् हनुमान भनेर खुसी भई कुरा गरिन् खानका।

गई पद मा सन बाजे ने राजा बाजे ध्यान

0: भयोलाउ भने तिमध्ये पटरा
1: लक्ष्मी पार्वती विष्णु रुद्र यम राशि चन्द्र सूर्यहरू।

0: कथामा रोज रोज खुवाउनु पर्छ कर्म अनुसार थालमा कतै पातमा
1: नरसी भई मार्गमा म हिँड्थे एक दिन हरिद्वारमा एक विधुवा बसेर पीडामा रुन्थिने बिचारी उहाँ कै सामुमा गएर मैले सोरे भयो थिए भनी दुःख पुकार मलाई तिमीले भन्दै
2: खाऊ भन झम्का नगयो ठुलो लडाई भयो दुबै युक्त हुँदै मुसुक्र